0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाप छै।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस स्ट्यान्डका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 11 गते सोमबार, सन् 2026 जुलाई 27 तारीख असार शुक्ल पक्षको त्रयोदशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह।
0: त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर व्हाट्सएप ग्रुपबाट बाहिरियो प्रश्न पत्र, अनुसन्धान चल्दै।
1: वैदेशिक शिक्षामा हुने खर्चले सेवा निर्यातको आमदानीमा धक्का, एक वर्षमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात।
0: अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डडेलो फैलदै झण्डै 3.5 लाख विस्थापित, हजारौं अग्नि नियन्त्रक परिचालन।

0: तथा भक्तपुरको हनुमन्ती खोला आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। रातभर पानी परिरहे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागढुङ्गा मोगलिन सड़क खण्ड सामान्य रहेको मोगलिन प्रहरी जनाएको छ। आज दिउँसो र बेलुकी पख पनि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ।
1: व्यवस्थापन संकाय मास्टर अफ बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयभित्र हलचल भएको छ। घटनाको नेपाल प्रहरीको साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भिन्दा भिन्दै अनुसन्धान थालेका छन् भने त्रिवीले पनि भिन्दै छानबिन समिति बनाएको छ। प्रश्नपत्र चुहावट मामलामा भएको आन्दोलनको दबावपछि शनिबार मात्रै भारतका शिक्षा मन्त्रीले राजीनामा गरेका गर्नुभएको थियो। घटना शुक्रबारको हो। अपरान्ह 12 बजेदेखि अर्गनाइजेशनल बिहेवियर विषयको परीक्षा शुरू भएको थियो। यो परीक्षा देशभरका 76 परीक्षा केन्द्रमा चलिरहेको थियो, तर परीक्षा शुरू भएको आधा घण्टामै प्रश्न एमबीएस फर्स्ट सेमेस्टर भन्ने वाट्सएप ग्रुपमा पठाइएको थियो। केही बेरमा यो ग्रुपमा उत्तर समेत देखिएको छ। त्यही आरोपमा प्रहरीले कैलालीका घोडाघोडी घर भई अहिले मध्यपुर थिमी बस्ने सन्दीप सिंहलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानले सिंहले नै परीक्षा चलिरहेको बेला फोटो वाट्सएप ग्रुपमा शेयर गरेको देखिएको छ, तर फोटो खिच्ने व्यक्तिबारे थप अनुसन्धान चलिरहेको छ। प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीले विरोध गरेका थिए। त्यसपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले पत्र नै लेखेर प्रहरीको साइबर ब्यूरो गुहारेको थियो। त्यसपछि त्यसमाथि साइबर ब्यूरो र सीआईबीले भिन्दाभिन्दै अनुसन्धान थालेका छन्। विद्यार्थीले तीव्र असन्तुष्टि जनाएपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चासो देखाएर छलफल थाल्नु भएको छ।
0: सरकारले यसअघि फारम भरिसकेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदन सुकुम्बासी स्क्रीनका नाममा सम्पत्ति विवरण माग्न थालेको छ, जुन वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीत हो। सरकारले गठन गरेको भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीसँग कानून विपरीत सम्पत्ति विवरण माग गरेको छ। समितिको निर्देशन अनुसार जिल्लाका समस्या समाधान समिति सीडीओको अध्यक्षतामा भएको समितिले पालिका मार्फत सार्वजनिक सूचना जारी गराएर अतिरिक्त निवेदनका लागि आह्वान गरेपछि अहिले सुकुम्बासी परिवार राष्ट्रिय परिचय पत्र र प्यान नम्बर बनाउन दौड़धूपमा लागेका छन्। मोरङका सुनौवर्षी र रतुवामाई नगरपालिकाले जिल्ला भूमि समस्या समाधान समितिको पत्र अनुसार भन्दै साउन 8 निवेदन दिन भनेको थियो। शुक्रबार गएको शुक्रबार फेरि यथाशक्ति चाँडो भन्दै म्याद थप गरेको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँसकोटाले सुकुम्बासी पहिचान गर्ने उद्देश्यले भूमिहीन सुकुम्बासीसँग सम्पत्ति विवरण माग गरिएको र निवेदन कतै सार्वजनिक नहुने बताउनुभयो। पूर्व न्यायाधीश समेत रहेका बाँसकोटाले भन्नुभयो, वैयक्तिक गोपनीयताको सम्बन्धमा हामी जानकार छौं, तर सुकुम्बासी पहिचानको सिलसिलामा उनीहरूको सम्पत्ति खोज्नुपर्ने अवस्था आयो। कानूनले पनि सुकुम्बासी हुनका लागि केही योग्यता निर्धारण गरेको छ। त्यसो हुँदा हामीले उनीहरूसँग सम्पत्ति विवरण माग गरे उनीहरूले हामीलाई बुझाएको विवरण सार्वजनिक हुँदैन, उहाँले भन्नुभएको छ। सरकारले सुकुम्बासीको सम्पत्ति विवरण माग गर्ने विषयलाई वरिष्ठ अधिवक्ता डाक्टर विपिन अधिकारीले गैर कानूनी नै नमाने पनि सम्पत्ति विवरण पेश गर्न सम्बन्धित व्यक्ति बाध्यकारी भने नहुने बताउनुहुन्छ। सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार मजदूरी गर्न छाडेर सुकुम्बासी प्यान कार्ड बनाउन लाइनमा शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: सात वर्षभन्दा धेरै समय लगाएर बनाएको झण्डै 2.5 किलोमिटर लामो नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्षले सुरुङ मार्गको संयुक्त रूपमा उद्घाटन गर्नुहुनेछ। सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीहरूलाई मात्र सुरुङमा प्रवेश दिइनेछ, अरू गाड़ीहरू तत्काल चल्ने छैनन्। आयोजना कार्यालयका अनुसार सुरुङ मार्गलाई चरणबद्ध रूपमा पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। आउँदा हप्ताभित्र सुरुङ मार्गमा हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै 1 हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। यो अवधिमा सुरुङभित्रका जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी झण्डै 1 महिनाभित्र सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको खबर कारोबार दैनिक

0: ලෙහෙ කොස.
1: एमालेर नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीन बुदे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृह कार्य शुरू गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा तीन बुदे सहमति अनुमोदन गर्ने र लगत्तै नयाँ सरकारको प्रक्रिया अगाडि बढाउने गृह कार्य थालेका हुन्। पाँच प्रदेश मध्ये एमाले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी छ, जस अनुसार लुम्बिनी, कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा सरकार बाहिर छ। एमाले उप महासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठक नबसेको अवस्थामा तीन मुदे सहमति पनि पछि अनुमोदन हुने गरी अरू प्रक्रिया अगाडि बढ़ाउन सकिने बताउनुभयो। शुरू भयो मुख्यमन्त्रीका आकांक्षीहरूको दौड़धूप शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको अवस्थाबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर जरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अप्नाउन आग्रह, त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर वाट्सएप ग्रुपबाट बाहिरियो प्रश्नपत्र, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार, नागडुङ्गा सुरुङ मार्गबाट आजदेखि आकस्मिक गाड़ी सञ्चालन हुने लगायतका खबर प्रस्तुत
0: गर्यौं। स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको 1 दशक पूरा भएको छ। यस अवधिमा 1 करोड़ भन्दा बढ़ी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्, तर नियमित रूपमा नवीकरण गर्नेको संख्या झण्डै 60 लाखमा सीमित छ। स्वास्थ्य बीमा बोर्डका अनुसार झण्डै 40 लाख नागरिकले आफ्नो स्वास्थ्य बीमा नवीकरण गरेका छैनन्। यसले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने र नवीकरण गर्ने बीच ठूलो खाडल रहेको देखाउँछ। पछिल्लो समय लक्ष्य अनुसार नयाँ बीमित थप्न नसक्नु, भएका बीमितले पनि नियमित रूपमा नवीकरण नगर्नु तथा आर्थिक कठिनाईका कारण कार्यक्रमको निरन्तरतामै चुनौती थपिएको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
2: स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा लाखौं नागरिक आबद्ध भएका छन्। पछिल्ला वर्षहरूमा नयाँ सदस्य थपिने क्रम चलिरहे पनि नवीकरण गर्नेको दर भने अपेक्षा अनुसार बढ़न सकेको छैन। आखिर किन स्वास्थ्य बीमा कार्यक्रम प्रति नागरिकको उत्साह घट्दै गएको हो त? स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति,
7: यो चाहिँ अगाडिको डाटादेखि नै हाम्रो 60 भन्दा बढ़ी कटेको चाहिँ देखिन्न, होइन 60 लाख भन्दा अहिलेसम्म कटेको इभिडेन्स नै छैन। त्यही भएर यो अगाडिदेखि नै हाम्रो ट्रेन के छ भन्दा, मलाई चाहिँदा चाहिँ म बिमा गर्ने, अनि मेरो जस्तो रोगको उपचार, सपोज मलाई एपेन्डिसाइटिस अथवा कोलिथाइसिस केहीको अपरेशन गर्नु पर्यो, म बिमा गराउँछु, अनि पछि चाहिँ अब मेरो अपरेशन सक्यो, अब म बिमा गराउँदिन। त्यसरी हाम्रो एडभर्स सेलेक्सन भन्छौँ हामी, आफूलाई चाहिँदा मात्र बिमा गर्ने, त्यही भएर हो यस्तो देखिएको।
2: 5 वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य सहित आर्थिक वर्ष 2071-72 स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको थियो। यस अवधिमा स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको संख्या झण्डै 1 करोड़ पुगे पनि नियमित रूपमा नवीकरण गर्नेको संख्या करिब 60 लाखको हाराहारीमा मात्र छ। स्वास्थ्य बीमाप्रति विश्वास गुमाएका तथा नवीकरण नगरेका नागरिकलाई पुनः कार्यक्रममा जोड्न बोर्डले के गरिरहेको छ त? फेरि कार्यकारी निर्देशक प्रजापति,
7: ग्रासरूट लेभलसम्म गएर यसका फाइदा बेफाइदा कसरी गर्न सकिन्छ, यो के कुन मकसदले चाहिँ यो आएको हो, यो भनेको चाहिँ विशुद्ध सामाजिक उत्तरदायित्वको लागि आएको हो भनेर हामीले जुन बुझाउन सकेका छैनौँ त्यसैले गर्दा हो अहिलेको हाम्रो उमा चाहिँ प्रचार प्रसारमा ग्रासरूट लेभलसम्म उहाँहरूको घर घरसम्म पुग्ने चाहिँ हाम्रो लक्ष्य चाहिँ छ। यसपालि
2: स्वास्थ्य बीमा नवीकरण नगरेमा 1 महिनाको अवधि सकिएपछि बीमित व्यक्ति सेवाबाट वञ्चित हुने व्यवस्था छ। त्यसैले आवश्यकता परेको बेला मात्र होइन हरेक वर्ष नियमित रूपमा स्वास्थ्य बीमा नवीकरण गर्न बोर्डको आग्रह छ। कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन कानूनी नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको पनि बोर्डको भनाइ छ। नवीकरण प्रक्रियालाई थप सहज बनाउन अनलाइन सेवा पनि शुरू भएको बताउनुहुन्छ कार्यकारी निर्देशक शकुन्तला प्रजापति।
7: अनलाइनबाट नवीकरण गर्ने सिस्टम हाम्रो अगाडिदेखि नै छ। त्यसमा पनि जो छोडिसक्नु भएको छ फेरि रिरजिस्ट्रेसनमा जानुपर्ने हुन्छ, उहाँहरूको लागि चाहिँ अब फेरि रजिस्ट्रेसन गर्नको लागि चाहिँ जुन नयाँ रजिस्ट्रेसन जस्तै हुन्छ त्यस्तोको लागि चाहिँ यो सुविधा आएको हो। यसमा चाहिँ उहाँको एनआईडी नम्बर मात्र राख्न साथ अटो जेनेरेट हुने हुन्छ, उहाँले के पनि भर्नै पर्दैन। जस्ट एउटा के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो एनआईडी नम्बर राखिदिने त्यति र फोटो अपलोड गर्न साथ नै हुने त्यस्तो खालको हुन्छ।
2: स्वास्थ्य बीमा कार्यक्रमको सफलता नयाँ सदस्य थपिनुमा मात्र सीमित हुँदैन। कार्यक्रममा आबद्ध नागरिकको विश्वास कायम राख्दै उनीहरूलाई नियमित रूपमा नवीकरण गर्न प्रेरित गर्नु अझ महत्वपूर्ण पक्ष हो। यसका लागि नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, समयमै दावी भुक्तानी, आवश्यक औषधिको उपलब्धता र सहज सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक छ।
1: स्वास्थ्य बीमा कार्यक्रमको नवीकरणमा देखिएको समस्या, चुनौती र समाधानका लागि भइरहेका प्रयास बारे स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, हरेक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशीदा अरबौं रूपियाँ मुद्रा सटाई गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको मुख्य कारण बनेको छ। यसले पर्यटन र द्रुत गतिमा विकास भइरहेका सूचना प्रविधि सेवा निर्यातबाट हुने आमदानीलाई छायामा पारेको पछिल्लो सरकारी तथ्याङ्कले देखाउँछ। झण्डै 1 दशकमा अवस्था फेरिएको छ। 2081-82 सेवा निर्यात बढ़ेर 238.66 अर्ब पुगेको छ, तर सेवा आयातमा 329.60 अर्ब रूपियाँ खर्च भएको छ। अहिले नेपालको सेवा व्यापार घाटा 90.94 अर्ब रूपियाँ छ र शिक्षा सेवा आयात वैदेशिक अध्ययनको हिस्सा सबैभन्दा ठूलो छ। शिक्षा सेवा आयातले व्यापार घाटा बढ़ाइरहँदा सूचना प्रविधि सेवा निर्यातमा देखिएको वृद्धिले भने आशा जगाउने ठाउँ दिएको छ। सफ्टवेयर विकास, बिजनेस प्रोसेस आउटसोर्सिङ, डिजिटल फ्राइलान्सिङ, वेब तथा मोबाइल एप्लिकेशन डेभलपमेन्ट, ग्राफिक डिजाइन र अरू सूचना प्रविधिमा आधारित सेवा निर्यातबाट नेपालले वैदेशिक मुद्रा आर्जन गरिरहेको छ। तथापि यसबारे आधिकारिक सरकारी तथ्याङ्क उपलब्ध छैन। सूचना प्रविधि सेवा निर्यात बापतको आमदानी औपचारिक माध्यमबाट भित्राउन सके यसले नेपालको विदेशी मुद्रा सञ्चित उल्लेख्य रूपमा बलियो बनाउने र पर्यटन जस्ता परम्परागत सेवा निर्यात प्रतिको निर्भरता कम गर्ने अपेक्षा गरिएको छ। वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
0: नेपाल कृषि प्रधान देश हो, तर यहाँका उपभोक्ताका भान्सामा पाक्ने खाद्यान्नदेखि तरकारीसम्म विदेशबाट आयात हुन्छ। स्वदेशमा उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा नेपाली उपभोक्ता कृषि तथा पशुजन्य वस्तुमा विदेशी उत्पादनको भर पर्न बाध्य छन्। गएको आर्थिक वर्ष 2082-83 झण्डै 4.25 खर्ब रूपियाँ बराबरका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ। भन्सार विभागका अनुसार 1 वर्षमा 4.37 अर्ब रूपियाँका कृषि तथा पशुजन्य वस्तु आयात भएको छ। स्वदेशमा कृषि तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था रहेको पूर्व कृषि सचिव डाक्टर योगेन्द्र कार्की बताउनुहुन्छ। आयातको तथ्याङ्कले कृषि उत्पादन र खाद्य आत्मनिर्भरतामाथि गम्भीर प्रश्न उठाएको छ। उहाँले भन्नुभयो किसानले मल बिउ सिंचाई बीमाको उपलब्धता नहुँदा यो अवस्था आएको उहाँको भनाइ छ। नेपालीमा रेमिट्यान्सका कारण फलफूल तरकारी मिठो मसिनो चामल खाने आदत बढेकाले पनि आयात बढेको छ। आलु प्याज पनि ठूलो परिमाणमा आयात भइरहेको छ। अन्नदेखि तरकारीसम्म विदेशकै भर नागरिक दैनिकमा खबर छ।
1: देशको कुल जनसंख्याको एक चौथाई हिस्सा आबद्ध भइसक्दा पनि लगानी र लगानीकर्ताको सुरक्षा तथा प्रतिफलका हिसाबले शेयर बजार परिपक्व बन्न सकेको छैन। शेयर बजार प्राथमिक र दोस्रोमा लगानीका लागि हिजोसम्म 80 लाख भन्दा धेरै हितग्राही खाता डिम्याट एकाउन्ट खोलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ। तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष, बजारको स्थायित्व, नियमन तथा सुपरिवेक्षण, अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतका बजार निकै पछाडि छ। एक दशकअघि कुल बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा 80% भन्दा बढ़ी थियो। अहिले घटेर 50% हारारी छ। यस अवधिमा उत्पादन मूलक मध्ये जल विद्युतका धेरै, सिमेन्टका केही र अरू क्षेत्रका सीमित कम्पनी शेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ, उद्योग लगायतका क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
9: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
8: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पाको एकमात्र डिटिएच सेवा
1: डिस होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। कैलालीको धनगढ़ी उपमहानगरपालिका साथ मनिहरामा रहेको एकीकृत भान्साघरमा कर्मचारी बिहान 4 नबज्दै खाजा पकाउने तयारी थाल्छन्। प्राय बिहान झण्डै 7 बजेसम्म खाजा तयार भइसक्छ। तयार भएको खाजा कन्टेनरमा प्याक गरेर त्यति बेलै गाड़ी मार्फत विद्यालयमा पठाइन्छ। एकीकृत भान्साघरमा कार्यरत 10 जना कर्मचारीले यसरी नै हरेक दिन 3,300 बालबालिकाका लागि दिवा खाजा तयार गर्छन्। उपमहानगरभित्रका 21 सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई पोषणयुक्त दिवा खाजा तयार पारी वितरण गर्न गएको साउन 1 गतेबाट एकीकृत भान्साघर सञ्चालनमा आएको छ। भान्साघरमा धनगढ़ीको वडा नम्बर 1-8 सम्मका 11 आधारभूत र 10 माध्यमिक विद्यालय तहका अध्ययनरत झण्डै 3,300 बालबालिकाका लागि दिवा खाजा तयार गरिन्छ। तयार भएको खाजा प्याक गरेपछि 2 गाड़ी मार्फत विद्यालयमा पुर्याउने गरिएको एकीकृत भान्साघरका खाद्य प्राविधिक शेखर जोशीले जानकारी दिनुभयो। दात्री निकाय र सामाजिक संस्थाको सहयोगमा धनगढ़ी उपमहानगरले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको हो। महानगरपालिकाका मेयर गोपाल हमाल भन्नुहुन्छ, एकीकृत भान्साघर सञ्चालनले पोषणयुक्त दिवा खाजा मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूको स्वास्थ्यमा सुधार हुनका साथै यसले 20 विद्यालय छाड्ने दर घट्ने अपेक्षा समेत गरिएको खबर आजको नयाँ पत्रिकामा छ।
5: अब विदेशको खबर। युरोपका 2 प्रमुख देश फ्रान्स र स्पेन अहिले दशक यताकै भीषण वन डडेलोसँग जुधिरहेका छन्। एक हप्ता अघिदेखि शुरू भएको डडेलो अत्यधिक गर्मी सुक्खा मौसम र तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको छ। डडेलोका कारण दुवै देशमा 3,30,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने हजारौं अग्नि नियन्त्रक सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा मात्रै अहिलेसम्म 42,000 हेक्टर भन्दा बढ़ी वन क्षेत्र जलेको छ, जुन दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा ठूलो वन डडेलो मध्ये एक मानिएको छ। समुद्री तटीय शहर लेपोर्जमा मात्रै 150 भन्दा बढ़ी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्पेनमा पनि डडेलोको संकट गम्भीर बनेको छ। अहिलेसम्म 77,000 हेक्टर भन्दा बढ़ी क्षेत्र डडेलोबाट प्रभावित भएको छ भने डडेलोलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो आग लागि मानिएको छ। डडेलो नियन्त्रणका लागि फ्रान्सको गिरोन क्षेत्रमा 2,500 अग्नि नियन्त्रक 1,500 सैनिक झण्डै 1,200 प्रहरी परिचालन गरिएको छ। विज्ञहरूले जलवायु परिवर्तनका कारण बढ़दो अत्यधिक तापक्रम लामो खडेरी र सुक्खा वनस्पतिले युरोपमा यस्ता विनाशकारी डडेलोका घटना लगातार बढ़दै गएको चेतावनी दिएका छन्।
6: अब केही खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेदरल्याण्डसमा नेपाली समयअनुसार दिउँसो 3:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रदैछन्। हालै सम्पन्न लीग टूको खेलमा नामिबियाले नेपाललाई 8 विकेटले पराजित गरेको थियो। नेपालले यसअघि लीग टू अन्तर्गत नेदरल्याण्डसँग पनि खेलेको खेल 6 विकेटले पराजय भोग्नु पर्यो। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा छन्। खेलका अर्को प्रसंगमा भारतले जिम्बावेसँगको 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला 3-0 आफ्नो पक्षमा पार्दै क्लीन स्वीप गरेको छ। हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतले जिम्बावेलाई 35 रनले पराजित गर्दै श्रृंखलामा अपराजित यात्रा कायम राख्यो। हिजो टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 192 रन बनाएको थियो। भारतका लागि ओपनर वैभव सूर्यवंशीले 49 बलमा 8 चौका र 4 छक्का सहित शानदार 81 रनको अर्धशतकीय इनिङ्स खेलेका छन्।
5: कैरनमा अब केही खबर संक्षेपमा। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा गरेर 7,200 नेपालीको छनौट भाषा परिचय आवेदन आजदेखि खुल्ला हुने भएको छ।
6: सशस्त्र प्रहरी बलको किर्तिपुरमा रहेको विद्यालयमा भएको झण्डै 11 करोड़ रूपियाँ हिनामिना प्रकरणमा अख्तियार दुर्वयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएपछि आयोगले अनुसन्धान थालेको हो।
5: 16 देशका 10,000 भन्दा धेरै स्वयंसेवकले 3 वर्ष लगाएर तयार पारेको विश्व शान्ति मण्डला फेरि गाय पारिएको छ। बहुमूल्यको त्यो मण्डला संरक्षणका लागि 1 वर्ष अघि नै लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको थियो, तर कोषले मण्डला आफ्नै अघि नै काठमाडौँ फिर्ता गरिसकेको जवाब दिएको छ। तर सम्बन्धित निकायहरू आफूलाई यसबारे जानकारी नभएको जवाब दिइरहेका छन्। करोड़ौं मूल्यको मण्डलाको व्यवस्थापनमा राज्य शक्तिको दुरूपयोग भएको सरकारवालाहरूको आरोप रहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
6: दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धिकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनमा जापानी अत्याधुनिक प्रविधि नेपाल भित्रिने भएको छ। नेपालको सन्दीपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले काठमाडौँमा आयोजना गरेको जापान टू नेपाल इनोभेट इन्टिग्रेट एण्ड इन्सपायर कार्यक्रममा जापानी कम्पनीहरूले झण्डै 80 करोड़ रूपियाँ भन्दा बढ़ीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
5: बहुउपयोगी हुने भएकाले चेपाङ समुदायले चिउरीलाई दुनु भैंसीको संज्ञा दिने गर्छन्। त्यसैकारण माइतीले चेलीलाई विवाहमा चिउरीको रूख दाइजो दिने अनौठो परम्परा चेपाङ समुदायमा छ। अहिले चेपाङ समुदायमा त्यही महत्वपूर्ण चिउरी भित्र्याउने सिजन चलिरहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
6: नागरिकबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मसान्तसम्म दलहरूका संसदीय दलका नेताको उपस्थिति निकै कमजोर देखिएको खबर गोर्खापत्रमा छ।
5: नेपाल चीनको प्रमुख नाका तातोपानी पछिल्लो 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। साउन 1 कोदारी क्षेत्रमा आएको पहिरो भासिएपछि दुई देशबीचको सड़क सञ्जाल रोकिएको, सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात ठप्प भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: आइतबार वीरगंजमा रहेको नारायणी लगायत सरकारी तथा निजी अस्पतालहरूको सम्पूर्ण उपचार सेवा ठप्प पारेर डाक्टरहरू हड़तालमा उत्रिएका छन्। नारायणी अस्पतालमा शनिबार भएको डाक्टरमाथि हातपात र तोड़फोड़को विरोधमा वीरगंजका सरकारी तथा निजी अस्पतालका डाक्टरहरू सम्पूर्ण उपचार सेवा ठप्प पारेर हड़तालमा उत्रिएका हुन्।
5: सरकारले गएको आर्थिक वर्ष 2082-83 गरेको बजार अनुगमनमा कानून मेचेर काम गर्ने व्यावसायिक फर्मको संख्या 88% देखिएको छ। अनुगमन गरिएका फर्म मध्ये 11.5% मात्र कानून अनुसार काम गर्दै आएको देखिएको हो।
6: वैदेशिक रोजगार क्षेत्रमा देखिएका नीतिगत झन्झट र सरकारको पछिल्लो रवैयालाई लिएर वैदेशिक रोजगार व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। व्यवसायीमाथि सरकारले बिना कारण धरपकड र अमानवीय व्यवहार गरेको भन्दै विरोध गरिरहेका उनीहरूले आफ्ना मुख्य मागहरू पूरा गर्न सरकारलाई 15 दिने अल्टिमेटम समेत दिएका छन्।
5: इरनमा अब पालो उखानको
6: छरछिमेक हेरेर मान्छे चिनिन्छ।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह।
5: त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर व्हाट्सएप ग्रुपबाट बाहिरियो प्रश्नपत्र, अनुसन्धान चल्दै।
6: वैदेशिक शिक्षामा हुने खर्चले सेवा निर्यातको आमदानीमा धक्का, 1 वर्षमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात।
5: अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डडेलो फैलिँदै झण्डै 3.5 लाख विस्थापित, हजारौं अग्नि नियन्त्रक परिचालन।
6: र जिम्बाब्वे संघको 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखलामा भारतको क्लीन स्वीप।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। नेपालमा पनि परीक्षाको प्रश्नपत्र आउट भएको प्रकरण, अनि भारतमा यही प्रकरणमा कक्रोच पार्टीको आन्दोलनपछि त्यहाँका शिक्षा मन्त्रीले राजीनामा दिनु परेको प्रसंगसँग यो कार्टुनलाई जोड़िएको छ। यहाँ नेपालका शिक्षा मन्त्री जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन्। पत्रिकामा लेखिएको छ, कक्रोच आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा। त्यही बेला मन्त्रीले आफ्नो खुट्टा नजिकै कक्रोच अर्थात साङ्लो देखेर झसङ्ग झस्किँदै खुट्टा उचालेका छन्। अनि नजिकै कुचो लगाउँदै गरेका अर्का मान्छे भन्दैछन्, हे मन्त्रीजी, उनी जाबो साङ्ला छ नि, के साह्रो डराउनु भयो भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: परामर्शसे मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 5241148 र 5240 2।

0: कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू। 12 गते बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह।
1: पहिरोका कारण नागमा गंगटी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध, यात्रुलाई शास्ति।
0: देशभर मनसुनी प्रभाव, सुदूरपश्चिम लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना।
1: र ताबा भलिबल च्याम्पियनशीपमा नेपाल बंगलादेशसँग पनि पराजित, सेमिफाइनल यात्रा कठिन।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। प्रदेश प्रमुख एकेराज जोशीले आउँदो 12 गते मंगलबार बेलुकी 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गर्नुभएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्नका लागि आह्वान भएको हो। मुख्यमन्त्री यामलाल पण्डेलले दिएको राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनको प्रक्रिया बढ़ेको हो। प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पण्डेलले पदबाट राजीनामा दिनुभएको थियो। असार 32 गते नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेपाली कंग्रेसका 16 जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कणेल विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कणेल पहिलो पटक 2080 साल चैत्र 27 गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको थियो। झण्डै 4 महिनापछि केन्द्रीय समीकरण परिवर्तन भएपछि नेपाली कंग्रेसको समर्थनमा आधा आधा कार्यकाल भागभण्डा गरी दोस्रो पटक 2081 साल साउन 21 गते दोस्रो पटक विश्वासको मत लिएर मुख्यमन्त्री बन्नुभएको थियो। कर्णालीमा नेपाली कंग्रेस र नेकपा बीच गठबन्धन गर्ने तयारी गरिएको बेला केन्द्रमा नेकपा एमाले र नेकपा बीच गठबन्धन गर्ने सहमति भएको हो। दुई दलबीचको 3 बुधे सहमति अनुसार एमाले लुम्बिनी, कोशी र बागमती तथा नेकपाले कर्णाली र सुदूरपश्चिमसँग सरकारको नेतृत्व गर्ने सहमति भएको छ। मधेस प्रदेश र गण्डकी प्रदेशमा सरकार गठन गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग पनि समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।
0: लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णालीको नागमा गमगढ़ी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 8 स्थित झ्यारी खोलामा ठूलो पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको हो। छायानाथ रारा नगरपालिका वडा नम्बर 8 का रतन रावलले सड़क अवरूद्ध हुँदा गन्तव्यतर्फ जाँदै गरेका दर्जनौ गाड़ी र यात्रुहरू बीच बाटोमै अलपत्र परेको बताउनुभयो। पहिरो हटाउन प्रारम्भमा प्रयास गरिएको भए पनि ठूलो परिणाममा ढुंगा माटो खसेकाले समस्या भएको सड़क डिभिजन कार्यालयका सुपरभाइजर जग्गी मल्लले बताउनु भएको छ। मल्लले मौसमले साथ दिएमा सड़क सञ्चालनमा आउन अझै 2-3 दिन लाग्न सक्ने अनुमान गरिएको बताउनु भएको छ।
1: नेपालको संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता र संरक्षणको अधिकार सुनिश्चित गरेको छ। बालबालिका सम्बन्धी अनुच्छेद 75 पनि बाल अधिकारको संरक्षणका लागि स्पष्ट कानूनी व्यवस्था गरेको छ। तर कानूनले सुनिश्चित गरेका अधिकार व्यवहारमा भने प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा कर्णालीका बालबालिकाले अहिले पनि थुप्रै चुनौती भोगिरहेका छन्। सुनौ यो रेडियो सामग्री।
0: बाल अधिकारको शुरूआत परिवारबाट हुन्छ। बालबालिकालाई कस्तो संस्कार र अधिकार दिने, सबैभन्दा पहिलो भूमिका परिवारकै हुन्छ। तर बाल अधिकारलाई व्यवहारमा लागू गर्न अभिभावकहरूले पनि विभिन्न चुनौती भोगिरहेका छन्। आर्थिक अवस्था, समयको अभाव र पछिल्लो समय डिजिटल उपकरणको बढ्दो प्रयोगले चुनौती थपिएको बताउनुहुन्छ सुर्खेत भेरीगंगाका अभिभावक राजेन्द्र शर्मा।
2: एकदमै चुनौती छन्, यी विभिन्न कारणहरू छन् जो सामाजिक सञ्जालहरूले गर्दा बालबालिकाहरूका लागि एउटा यो जो मानसिक जो लत बसेको छ त्यो लतका कारणले गर्दा बालबालिकाहरू चाहिँ निकै खसिसकेका छन्। होइन, अभिभावकले एकदमै ध्यान दिनुपर्ने अवस्था आएको छ अहिले चाहिँ। अब सानो बच्चाहरूलाई उसलाई पढाइभन्दा पनि अझ महत्वपूर्ण त अहिले सामाजिक सञ्जाल नै नजिक ल्याउनु पर्छ भन्ने उसको झन् चाहना भएको छ कि जो एकदमै पीड़ा भएको छ। यो विषय चाहिँ एकदमै पीड़ा भएको छ।
0: बालबालिकाले आफ्नो अधिकांश समय बिताउने अर्को महत्वपूर्ण स्थान हो विद्यालय। विद्यालय बाल अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण थलो भए पनि अझै कतिपय बालबालिका विद्यालय छोड्न बाध्य हुने गरेका छन्। बाल सहभागिता र बाल मैत्री सिकाई वातावरणको अवस्थामा सुधार हुँदै गएको बताउनुहुन्छ अमरज्योति माध्यमिक विद्यालय नेवारे सुर्खेतका प्रधानाध्यापक खगेन्द्र थापा।
3: बाल अधिकार अब अन्तर्राष्ट्रिय अधिकारको कुरा पनि रह्यो। बाल अधिकार चाहिँ प्राकृतिक न्यायको सिद्धान्तमा आधारित, बच्चाहरूलाई बाल अधिकार भएन र सुरक्षित भएन भने बच्चाहरूको पढाइ लेखाइ पनि प्रभावित हुन्छ र सहज ढंगले अगाडि जाँदैन भन्ने कुरामा हामी सचेत छौँ। त्यो विद्यमान ऐन कानून अन्तर्राष्ट्रिय अभिसन्धिहरूले पनि त्यही कुरा हामीले जानकारी गराउँछन्। त्यसैले अब हामी अमरज्योतिमा पनि त्यसको बारेमा हामी सचेत छौँ।
0: विद्यालयमा बाल क्लब गठन गरी बाल बालिकाका लागि अतिरिक्त क्रियाकलाप सँगै व्यवस्थापन समितिको बैठकहरूमा समेत सहभागिता बनाउने प्रयास भइरहेको बताउनुहुन्छ फेरि प्रधानाध्यापक थापा।
3: बाल अधिकार, बाल क्लबहरू, विभिन्न क्लबहरू गठन गर्ने, त्यस कुरामा चाहिँ उनीहरूले सहभागिता गर्ने, अरू क्लबहरू छ, इको क्लबहरू छ, अनि विद्यालय व्यवस्थापन समितिले आयोजना गरेका कार्यक्रमहरू छन्, विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरू छन् र स्वयं पाठ्यक्रमभित्र पनि बाल अधिकारको कुरा प्रशस्त लिएको छ। त्यसमा बच्चाहरूलाई शिक्षित गर्ने, बच्चाहरूलाई सूचित गर्ने, बच्चाहरूलाई पुनर्जागरण गराउने काममा चाहिँ हामी क्रियाशील भएर लाग्छौँ।
0: पछिल्लो समय बाल बालिकामा मानसिक स्वास्थ्यका समस्या, डिजिटल लत र पारिवारिक तनावका कारण विभिन्न मनोसामाजिक असर देखिन थालेका छन्। बाल हिंसाका स्वरूप पनि परिवर्तन भइरहेका छन्। यसले बाल अधिकारमा कस्तो प्रभाव पारिरहेको छ त? बाल अधिकार कर्मी एवं सीसीआर कर्णाली प्रदेशका कार्यकारी निर्देशक टेक राजा आचार्य।
4: अब पछिल्लो चरणमा डिजिटल लत चाहिँ खास गरी स्क्रिन टाइम बाल बालिकाहरूले बढी बिताएको भन्ने विभिन्न रिसर्चहरूले पाउँछ र हामी एउटा बाल अधिकारका लागि काम गर्ने हामी जस्तो नागरिक समाज संस्थाहरूको सञ्जालले यसको विरुद्धमा चाहिँ हामीले अभिभावक, मेन कुरा चाहिँ अभिभावक सचेत हुन आवश्यक छ। जब अभिभावक सचेत हुनुहुन्छ तब मात्रै बाल बालिकाहरूले अभिभावकसँग जब इन्ट्रेक्सन गर्न खोज्छन् अनि सल्लाह गर्छन्, छलफल गर्छन्, बाल बालिकाको कुरा सुन्छन्, बाल बालिकाको कुरा सुन्ने कल्चर जब हुन्छ तब उनीहरूको त्यो स्क्रिन टाइम चाहिँ छुट्छ भन्ने हामीले मान्यता लिएका छौँ। होइन,
0: बाल अधिकार सुनिश्चित गर्न स्थानीय सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। बाल संरक्षण कोष, बालमैत्री स्थानीय शासन र बाल अधिकार सम्बन्धी कार्यक्रमहरू वीरेन्द्रनगर नगरपालिकाले कार्यान्वयन गरिरहेको जनाएको छ। वीरेन्द्रनगर नगरपालिका महिला तथा बाल बालिका शाखाका अधिकृत एवं बाल मैत्री सम्पर्क व्यक्ति माधुरी शाही।
5: वीरेन्द्रनगर नगरपालिकाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 8 लाई चाहिँ सुर्खेत जिल्लाकै पहिलो बाल मैत्री स्थानीय शासन युक्त वडा पनि घोषणा गरिसकेका छौँ हामीले, र अब चाहिँ हामी वडा नम्बर 7 पनि घोषणा गर्ने तयारीमा छौँ, अन्तिम चरणमा छौँ। केही सूचकहरू चाहिँ पूरा भइसकेको अवस्था छ, केही सूचकमा चाहिँ काम गर्न बाँकी छ। बाल क्लबको क्षमता अभिवृद्धि सम्बन्धी पनि हामीले विभिन्न क्रियाकलापहरू सञ्चालन गरिरहेका छौँ। त्यस्तै वीरेन्द्रनगर नगरपालिकामा चाहिँ बाल कल्याण अधिकारीको पनि व्यवस्था गरिएको छ र बाल मैत्री सम्पर्क व्यक्ति पनि तोकिसकेको अवस्था छ।
0: बाल हिंसा, बाल यौन दुर्व्यवहार, बाल विवाह र साइबर अपराधका घटनाले पनि बाल अधिकारमाथि गम्भीर चुनौती थपिरहेको सरकारवालाहरू बताउँछन्। सुर्खेतको अवस्थाका बारेमा बताउँदै हुनुहुन्छ नेपाल प्रहरीको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सुर्खेतका प्रमुख एवं प्रहरी निरीक्षक मीना शाही।
6: 13 वर्ष 14 वर्ष 18 वर्ष भन्दा मुनिका बच्चा सहित हुन्छ कि, हेर्नु 20 वर्ष पुगे हुन्छ, 5-6 वर्षको बच्चा सहित आउनु भएको हुन्छ कि, यहाँ मलाई यस्तो घरेलु हिंसा भयो, यो भयो भनेर। अब उहाँहरूले त त्यति बेला त बाल विवाह गरेर अब अहिले त एज पुगिसकेर आउनु भएको छ, त्यस्तो अवस्थाहरू पनि छ। त्यो भनेको बाल विवाहकै कारणले गर्दा उत्पन्न भएको, इभन बहु विवाह चलेको छ नि हाम्रोमा केसमा पनि, त्योमा पनि हुनुहुन्छ लगभग 3-4 नै। कस्तो हुनुहुन्छ भने सानो उमेरमा विवाह गर्नुभयो, त्यस पछाडि बच्चा भयो, अनि अब अहिले त उमेर पुगिसक्यो, 22-23 वर्ष कति हुनुभयो, त्यस पछाडि अनि श्रीमान अन्त अन्यत्रसँग विवाह गरेर बसेको, त्यस्तो भयो, त्यो अवस्थाहरू पनि छ क्या। त्यही भएर त्यो चाहिँ एउटा लुप्त रूपमा बसेको छ जुन चाहिँ उजागर गरेको छैन।
0: बाल अधिकार सुनिश्चित गर्न कानून र नीति मात्र पर्याप्त हुँदैन, परिवारको सचेतना, विद्यालयको जिम्मेवारी, स्थानीय सरकारको सक्रियता र समाजको सहयोग उत्तिकै आवश्यक छ। बाल बालिकालाई सुरक्षित, सम्मानित र अवसरयुक्त वातावरण उपलब्ध गराउनु हामी सबैको साझा दायित्व हो। धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
7: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
8: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
9: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
7: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
9: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
8: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाके।
7: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590। बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
10: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ, बात छैन।
11: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन एस वाना हस्पिटल प्रारी सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
12: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क वाना हस्पिटल प्राली, विजयनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906393।
13: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू, 12 गते साँझ 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह, पहिरोका कारण नागमा गमगढ़ी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध, यात्रुलाई शास्ति लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याचका 18 जना एमबीबीएस डाक्टर उत्तीर्ण गराएको छ। प्रतिष्ठानले पहिलो ब्याचका 20 जना मध्ये 18 जना एमबीबीएस उत्तीर्ण भएको जनाएको छ। कर्णाली प्रतिष्ठानका नवनियुक्त उपकुलपति डाक्टर सूर्यमान मेनवाङ बेलले पहिलो ब्याच डाक्टर उत्पादन गर्न सक्षम हुनु कर्णाली र राज्यका लागि पनि खुशीको कुरा भएको बताउनुभयो। उहाँले हिमाली क्षेत्रको जुम्लामा स्थापित प्रतिष्ठानले अब देश विदेशलाई डाक्टरको जनशक्ति दिन पाउनु गौरवपूर्ण क्षण भएको पनि उल्लेख गर्नुभएको छ। एमबीबीएस डाक्टरले केही महिना जुम्लामा इन्टर्नशिप गर्ने भन्दै उहाँले अहिले जुम्लामा डाक्टर पढ्न भारतबाट पनि आउन थालेकाले सरकारसँग आगामी वर्षमा एमबीबीएस सीट थपका लागि माग गरिने बताउनुभयो। कर्णाली प्रतिष्ठानमा अब 6 ब्याच चलिरहेको छ। पहिलो ब्याचका 20 जना सहित दोस्रो र तेस्रोमा 30-30 जना, चौथो, पाँचौं र 6 ब्याचमा 50 जनाका दरले हालसम्म 230 जना एमबीबीएस अध्ययन गरिरहेका छन्। 2078 साल मंगिर 26 गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लामा एमबीबीएस कक्षाको औपचारिक उद्घाटन गर्नु भएको थियो।
0: कर्णाली प्रदेशमा नेपाली सेनाको पहिलो पेट्रोल स्टेशन सञ्चालनमा आएको छ। नेपाली सेना कल्याणकारी कोषको करिब 5 करोड़ लगानीमा सुर्खेतको वीरेन्द्रनगर 9 मंगलगढ़ीमा निर्माण गरिएको रिपु मर्दिनी पेट्रोल स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको हो। स्टेशनको उद्घाटन उत्तर पश्चिम प्रेतनाका प्रेतनापति उपराति दिपेश जङ शाहले गर्नुभएको हो। नेपाली सेना कल्याणकारी कोषद्वारा सञ्चालित स्टेशनमा 48,000 लिटर पेट्रोल र 48,000 लिटर डिजल गरी कुल 96,000 लिटर इन्धन भण्डारण गर्ने क्षमता रहेको छ। स्टेशनबाट कर्णालीका उपभोक्तालाई गुणस्तरीय पेट्रोलियम पदार्थ सर्वसुलभ रूपमा उपलब्ध गराइने नेपाली सेनाले जनाएको छ। प्राकृतिक विपद, आपूर्ति अवरोध तथा अन्य प्रतिकूल परिस्थितिमा पनि प्रदेशमा पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले स्टेशन स्थापना गरिएको प्रीतनापति शाहले बताउनु भएको छ।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय तर्फको एमबीबीएस पहिलो सेमिस्टरको प्रश्नपत्र शिक्षकले नै आउट गरेको खुलासा भएको छ। काठमाडौँमा दुईवटा कलेज पढाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र आउट गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पत्ता लगाएको छ। भक्तपुर बस्ती 30 वर्षीय शिक्षक सिंहलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ। गएको शुक्रबार एमबीबीएस पहिलो सेमिस्टरको एमजीटी 515 अर्गनाइजेशन बिहेभियर विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनटमै व्हाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो। एमबीबीएस पहिलो सेमेस्टरको अरू विषयका परीक्षा बाँकी नै रहेकाले ती परीक्षामा समेत गैर कानूनी क्रियाकलाप हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। त्यस्ता कसुर गरेको पाइमा कानून बमोजिम कार्यवाही हुने सीआईबीले चेतावनी पनि दिएको छ। झण्डै 1,023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डिनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि शनिबार नै सीआईबीलाई पत्राचार गरेको थियो।
0: कैलालीको कैलाली गाउँपालिकामा सर्पले डसेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले कैलाली गाउँपालिका 5 जब्दहाबा निवासी 29 वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेको बेला सर्पले टोकेको जनाएको छ। सर्पदंशपछि उपचारका लागि उनलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढ़ी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताउनुभयो। मृतकको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
1: विश्वमै दुर्लभ मानिने पाटे भागको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित पाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा उल्लेख वृद्धि भएको छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेलले पाटे बाघ सहित अन्य वन्यजन्तु अवलोकनका लागि गत आर्थिक वर्ष 82-83 1,466 जना पर्यटकले निकुञ्जको भ्रमण गरेको बताउनुभयो। आर्थिक वर्ष 81-82 620 जना पर्यटकले मात्र अवलोकन गरेकोमा गत आर्थिक वर्षमा यो संख्यामा 1.5 गुणा भन्दा बढ़ीले वृद्धि भएको कणेलले बताउनुभयो। यस्तै आर्थिक वर्ष 80-81 444 जना पर्यटक निकुञ्ज पुगेका थिए। पर्यटकको आगमन यसरी बढ़्नु निकै सकारात्मक संकेत भएको र सरकारवाला निकायले ध्यान दिएमा यो संख्या अझै बढ़ने उहाँको भनाइ छ। निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोज लगायतका क्रियाकलापमा वार्षिक 50,000 भन्दा बढ़ी आन्तरिक पर्यटक पुग्ने गरे पनि वन्यजन्तुको वासस्थान रहेको मुख्य क्षेत्रमा पुगेर अवलोकन गर्नेको संख्या 1,466 पुगेको हो।
0: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
14: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
15: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झाडनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिफर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डिङ उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9145878917।

0: बीएचएम र बीआईटीमा कर्ण अलि प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
1: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0385 25 714, मोबाइल 98 85 51 960, 98 481 19 336 र 98 84 28 966।
2: रेडियो भेरी एफएम।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। आज दिउँसो र बेलुकी पख पनि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
4: खोलामा नुहाउने क्रममा डुबेर कैलालीको घोडाबोडी नगरपालिका एक लोहरपुरका 12 वर्षीय टेकेन्द्र बोहराको ज्यान गएको छ। जिल्ला प्राधिकारले कैलालीका प्रवक्ता एभेन्द्र तिमल सिन्हाले दिउँसो 1 बजेतिर दोदा नदी दोदा खोलामा साथीहरूसँग नुहाउने क्रममा डुबेर बोहराको ज्यान गएको बताउनुभयो। साथीहरू 12 वर्षीय हरि बोहरा, 8 वर्षीय सुजन मौनी र 13 वर्षीय अनुष्का बोहरासँग खोलामा नुहाउनु भएका। बोहरा डुबेपछि साथीहरूले नै घरमा पुगेर उहाँका आमा पुष्पालाई खबर गरेका थिए। आमाले डुबेका छोरालाई खोलाबाट निकालेर उपचारका लागि घोडाबोडी अस्पताल पुर्याए पनि उपचारकै क्रममा ज्यान गएको बताइएको छ।
3: रुल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ। सुनछहरी गाउँपालिका एक सेरम स्थित दवाङ लेक मार्गमा गाई बाख्रा चलाउन गएका बेला पहिरोमा पुरिएका बेपत्ता भएका सुनछहरी गाउँपालिका एकका 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव हिजो फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाले उनीहरूको शव परीक्षणका लागि रोल्पा अस्पताल लगिएको जनाएको छ।
4: भेरी खबरको अन्त्यमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार 4 हार भएको छ। नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भएपछि नेपालको सेमी फाइनल यात्रा निकै कठिन बनेको छ। नेपालले पहिलो सेट 25-18, तेस्रो सेट 25-21 जिते पनि बंगलादेशले दोस्रो सेट 25-19, चौथो सेट 25-23 र पाँचौं सेट 15-11 जित्दै नतिजा आफ्नो पक्षमा पार्यो। यसअघि नेपाल उद्घाटन खेलमा काजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोचो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा आज उज्बेकिस्तानसँग खेल्नेछ। सेमी फाइनलका लागि नेपालले यो खेल जित्नुका साथै अरू खेल पनि अनुकूल हुनुपर्ने अवस्था रहेको छ।
3: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
4: कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू। 12 गते बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह।
3: पहिरोका कारण नागमा गमगढ़ी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध, यात्रुलाई शास्ति।
4: देशैभर मनसूनको प्रभाव, सुदूरपश्चिम लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना।
3: र काबा भलिबल च्याम्पियनमा नेपाल बंगलादेशसँग पनि पराजित, सेमी फाइनल यात्रा कठिन। अवस्थ तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: Radio Tiger Studio Time.

0: अहिले बिहानको 7 बजेको छ।
1: भुरी गाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर, दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर भुरी गाउँमा जाओ।
2: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
3: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
2: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भन्या हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
3: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
2: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
3: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
4: हजुर हाम्रो यहाँ कोट, इस्टर कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
3: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
4: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
5: अशोक साल त ढुक्क नारे बल्ली
6: हाँ त पोर्सालिक बात सम्झोट, आम्मी डर लग्तेर हटबरा पानी बस्दा बेर असिक्छिम साम कहाँ र सिक्दायो त सोचो त, लट्ठी ठिक कम घर डान डान पानी वर्ष टिकी मन छटपटाए लाग।
5: हाँ त धन्न ब्यालम लट्ठी ठिकम से सुरक्षित ठाउँमा सरली नारे बत्ती
6: हाँ हो बदा
7: बर्खक ब्यालम बहिह ध्यार जोखिम रहत, उह मार बहिया से बचकला पहिले हाँ सावधानी अपनाए।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ्स्मै।

र अस्तित्व भत्किसक्यो, टुटिसक्यो। हे मेरा सन्तानहरू, मेरो रोदन अनि मेरो वेदना अब पनि सुन्न अनि बुझ्न ढिला गयो भने म छिया छिया पर्नेछु।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बासरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0984 40 30 82।
2: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
3: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, फुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861086393।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड़ र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
2: Radio Tiger Studio Time. अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भुरिगाउँ बजार बर्दिया।
3: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हिँडेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन शपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन शपिङ सेन्टरमा जाइदिउँ।
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
3: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
4: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरिगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।

0: होइन अञ्जना, पैसा शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पाठ पूजा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुनिगामा रहेको लाछा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगञ्जकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
2: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
3: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-086-93।
6: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बारवटा राशिफल र तपाईँ सुनेका विशेष ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 9845 97 6 58 र 98

0: 8:54 आजको दिनमा संकेतहरू देख्न सकिन्छ। अब यो जानकारी सहित पालो ग्रह गोचरको सूर्य ग्रह यतिखेर कर्कट राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था धनु राशिमा छ। मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। अबको क्रममा जानकारी गराउँ तपाईँको राशिले के भन्छ, तपाईँको दिनलाई कसरी अगाडि बढाउँछ तपाईँको राशि। अबको क्रममा तपाईँको राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। आजको दिनमा उन्नति अनि प्रगतिको लागि धेरै कुरामा जानकारीहरू भए अनुसार अलिकति कुरामा साथ कम हुन सक्छ, किनभने चन्द्रमाको अवस्था राम्रो भए पनि यतिखेर भने शनिको अवस्था 12 परेको छ। विशेष ध्यान दिएर अगाडि बढ्नु भयो भने दिन शुभ मान्न सकिन्छ। तपाईँको दिनमा आजको दिन शुभ रहेको छ। मांगलिक कार्यमा स्वरिक हुने खालको योग रहेको छ। मन अलिकति चञ्चल रहन सक्छ भने आर्थिक क्षेत्रमा पनि लोभ वृद्धि रहनेछ। सोचेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्तको लागि दिन शुभ छ। सातौं घरको चन्द्रमा प्रेम कारक योग छ, पठन पाठन शुभ छ। आजको दिनमा घर परिवारसँगको सम्बन्ध पनि सुधार भएर जाने योग छ। लामो दीर्घ यात्राहरूमा सहज हुनेछ। मन प्रसन्न रहनुका साथ साथमा तपाईँको लागि धेरै कुरामा सहज आजको राशि कर्कटले देखाएको छ। लग्नमा सूर्य बृहस्पति भएकाले जागिरमा पदवृद्धिको सर्व बढुवामा सम्भावना राम्रो छ। सिंह राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्ने खालका योगहरू देख्न सकिन्छन्। इष्टमित्रको साथहरू प्राप्त रहनेछ। लग्नमा शुक्र भएकाले विपरीत लिङ्गहरूबाट पनि सहयोगको अपेक्षा गर्नु आज उचित लाग्न सक्ने र उन्नति राम्रो हुने योगहरू देख्न सकिन्छ। तपाईँको लागि मन हर्षित रहनेछ। आँटेका ताकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्तको योगहरू राम्रो देख्न सकिन्छ। मान सम्मानमा वृद्धि आजको राशिबाट संकेत ग्रहमा आजको ग्रहबाट कन्या राशिलाई देख्न सकिन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मर्ज वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: राशिमा आजको दिनबाट हेर्दा पराक्रमिक योग रहेको छ। अधुरा काम पूरा हुन्छन्। आजको दिनमा फेन्सी आइटमको व्यवसायमा लाग्ने व्यक्तिहरूको लागि दिन असत्य राम्रो बन्न सक्छ, तर जलको कामबाट भने घाटा बिहोर्नु पर्ने योग छ। वाणिज्य कर्म शेयर बजारमा घाटाले गर्दा मन भारी हुन सक्छ, चिन्ता धेरै लाग्न सक्ने खालको योगहरू आजको राशिबाट संकेत छ। मान सम्मानमा वृद्धि हुने योगहरू देखिएका छन्। काममा सफलता मिल्नुका साथ साथमा इष्टमित्रहरूले साथ दिइरहनेछन् भने आजको दिनबाट केही काममा भने विशेष ख्याल गर्नुपर्ने अवस्थाहरू राशिमा संकेत देख्न सकिन्छ। आजको दिनमा गर्दै आएका हरेक काममा तपाईँको लागि सहज हुने खालका योगहरू देख्न सकिन्छन्। मन प्रसन्न रहनेछ। भाइ भाइमा भने आज मनमुटाव वृद्धि पनि संकेत देख्न सकिन्छ। 12 चन्द्रमाको कारण मनमा शंका उपशंका वृद्धिहरू रहनेछ।

0: कुम्भ राशि।
1: कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनुका साथ साथमा आर्थिक तकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्त राशिबाट संकेत छ।
0: मीन राशि।
1: उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो छ। उन्नति तपाईँको लागि सकारात्मक छ। अलिकति राहु बाह्रौं परेकाले सामान्य योगहरू बिग्रिन सक्छन्, अन्यथा कामबाट पनि ऊर्जा प्राप्त रहने योग रहेको छ।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी दिँदै हामी उपस्थित हुनेछौ र तपाईँसँगका विशेष जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। लामो समयदेखि हामी तपाईँलाई जानकारी दिँदै आइरहेका छौं कि तपाईँको बारेमा विशेष गरी हामी जानकारी दिँदै हामी तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 9843597658 र 9812473601 सिधा तपाईँलाई हाम्रो प्रत्यक्ष रूपमा कुराकानी हामी गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर तपाईँहरू आउन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु, तर त्योभन्दा पहिले एउटा जानकारी प्राप्त गरौं। जानकारी प्राप्त भएको छ, त्यो जानकारीको तपाईँलाई अवगत गराउँ। हामी नेपालभरबाट यतिखेर कार्यक्रम सुनिरहनु भएको छ। आज विशेष गरी त्रयोदशी तिथि हो र भोलि चतुर्दशी तिथिमा दार्चुला जिल्लामा रहेको शैल शिखर धुरामा पूजन जात्रा लाग्ने दिन हो। हरेक सालको शुक्ल चतुर्दशी असार र कार्तिक शुक्ल त्रयोदशी तिथिमा शिखरमा पूजा गर्न पाइन्छ। यो शिखरमा पूजा गर्नु भनेको साक्षात शिवको पूजा गर्ने समान फर्मिल छ। त्यस कारणले गर्दा अब टाढाबाट हुनुहुन्छ, आजको भोलि जान त सम्भव भएन। दार्चुला जिल्लाको यो शिखर असत्य धार्मिक स्थल मध्येमा उत्कृष्ट स्थल हो। हामीले जसरी सालग्राम क्षेत्र मुक्तिनाथलाई हामीले राम्रो तीर्थको रूपमा लिन्छौ, दिव्य तीर्थ, ओरिजिनल तीर्थ भनौँ, त्यसै गरी शैले शिखरमा पनि यो विशेष गरी शिखर धुराको पूजा गर्ने अवसर जो कोहीले पाउँदैन, पाउनुहुने भाग्यमानी मान्छे साँच्चीकै भाग्यमानी हो। त्यस कारणले गर्दा भोलि चतुर्दशी तिथि रहेको छ, भोलि चतुर्दशीमा शैले शिखरको धुरा पूजन जात्रा लाग्ने परम्परा छ। त्यहाँ सबैजना दार्चुलामा हुनुहुन्छ भने आउनुहोला, अनि कार्तिक महिनाको शुक्ल पक्षको त्रयोदशी तिथि पनि हेरेर राख्नुहोला, त्यो बेला पनि आउनुपर्छ है सबैजना। यति भन्न चाहे अब यतिखेर कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ, म उहाँलाई जानकारी गराइहाल्छु को हुनुहुन्छ कहाँदेखि। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? लमजुङबाट, नाम के भन्नुभयो? हजुर, धमिली कुवा भन्ने ठाउँबाट बोल्नु भयो कि धमिली कुवा नाम हो तपाईँको? धमिली कुवाबाट को बोल्दै हुनुहुन्छ? रचनाजी, आरामै हुनुहुन्छ? ज्यानलाई ठिकठाक छ नि? कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ त्यहाँनिर? आज मात्रै हो? अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो बाबाको।
0: साल महिना गते समय भन्नु त?
1: 2040 साल जेठको 10 गते,
0: जेठ महिनाको 10 गते,
1: 10 बजेर 6 मिनट जाँदा,
0: 6 मिनट जाँदा बिहान कि बेलुका गयो?
1: बिहानको।
0: कुन जिल्लामा भयो तपाईँको जन्म? यो हजुरको आफ्नै हो? 40 सालमा जन्मिनु भएको तपाईँ? तपाईँको आफ्नो हो कि यो बाबाको?
1: मेरो आफ्नै बाबाको।
0: त्यही त, हजुरको पिताजीको जन्ममिति हो होइन? 40 सालको जेठको 10 गते के बार थियो अरे?
1: मंगलबार।
0: 10 बजेर 6 मिनटमा बिहान लमजुङ जिल्लामा, राशिको नाम रुद्राक्ष नाम आउँछ अथवा रूपेश अथवा के नाम राख्नु भएको छ बाबाले?
1: नाम भन्नु
0: हजुर, राशिको नाम थाहा छ? रुद्रराज हो, नाम मिलेको छ, राशि तुला हुन्छ, लग्न कर्कट छ, असाध्य राम्रो भाग्य छ, भाग्यलाई दोष दिने ठान छैन, बृहस्पति पनि राम्रो छ, शनि उच्च छ, ग्रहहरू मिलेर बसेका छन् है। बृहस्पति शनिको अलिकति यो विषयको शान्तिहरू गराउनु यतिखेर बाबाको लागि 43 वर्षमा हुनुहुन्छ, यतिखेर भ्रमरै चलेको रहेछ, बसाई सराई गर्ने अनि शनि पनि चलेको रहेछ, पैसाहरू डुब्ने खालको योग छ है। दुई अङ्क राम्रो हुन्छ, कालो रंग राम्रो हुन्छ, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग लमजुङबाट भन्नुभयो, तर आज मात्रै कार्यक्रम सुनेको हो भन्नुभएको छ। उहाँले पक्कै पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने रेडियो सँगै रहनुहोला, कुनडीबाट सुन्दै हुनुहुन्छ, भोलिबाट तीनै रेडियो दैनिक रूपमा सुन्न सक्नुहुन्छ। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97 658 हामी हरेक दिन तपाईसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97 658 र 98142-73-601 सम्पर्कमा तपाईँ आउन सक्नुहुन्छ। कोही हुनुहुन्छ, स्वागत गर्छ। राधे राधे, कहाँदेखिको बजे हुनुहुन्छ? कालीकोटबाट। के नाम भन्नुभयो?
2: पारस
0: कुमार।
2: हजुर,
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? रेडियो नयाँ कर्णाली सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ यतिखेर? आफ्नै बारेमा, आफ्नो साल महिना गते समय भनिदिनु त।
2: 2068 साल पुष महिनाको 5 गते।
0: पुष महिनाको 5 गते
2: शनिबार दिउँसो 12 बजे।
0: दिउँसो ठिक 12 बजे हो? ए हजुर, ए प्रभु, ए भगवान, उहाँसँग सम्पर्क भने हुन सकेन, सही कुराहरू सभ्य कुराहरू भनिसक्न सम्भावना भएन। हामी हरेक दिन भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँसँगका विशेष कुराकानीहरू गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी 98453 97 658 र 98142-73-601 हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा छौं। यतिखेर कोही जिज्ञास हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: बझाङदेखि हो गुरु।
0: बझाङबाट भन्नुभयो? बझाङदेखि। नाम के भन्नुभयो हजुरले?
3: देवी धामी हो।
0: देवीजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले? साइपालमा कार्यक्रम सुन्दै हुनुहुन्छ। दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै?
3: म त दैनिक सुन्छु गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: मेरो छोराको बारेमा।
0: कति सालमा जन्मिनु भयो तपाईँ?
3: 2079 साल।
0: 79 साल छोरा है? कुन महिना?
3: असार महिनाको मसान त।
0: कति गतेको मसान छ त्यो?
3: 32 गते।
0: हजुर,
3: 32 गते।
0: के बार थियो?
3: शनिबार।
0: कति बजे भयो जन्म?
3: 11:37
0: 3:37
3: 11:37
0: 37 भने कति?
3: 30/60
0: 3:37 भन्छौँ हामी है, अथवा 37। बिहान कि बेलुका? बेलुका कुन जिल्लामा भयो तपाईँको चेलाको जन्म?
3: बझाङ जिल्लामा।
0: बझाङ जिल्लामा भयो। राशिको नाम चाहिँ सप्तभिसा नक्षत्रको पहिलो पावबाट नाम जुर्छ। राशिको नाम गोविन्द नाम छोराको चौथी तिथिमा जन्म भएको रहेछ। लग्नमा बृहस्पति साह्रै भाग्य मानिसहरू, राम राम्रो कति राम्रो भाग्य छ। तर के गर्नु, पन्ध्र वर्षसम्म राहु चलेछ, राहुले केही काम गर्न देखाएन है है। अब के छ भने नि ग्रहहरूमा अलिकति तपाईँको दोष छ के, यो राहुको शान्ति गरिदिनु, राहुको पूजा पाठ गरिदिनु, अरू केही गर्नु पर्दैन है। हजुर राशि कुम्भ राशि हुन्छ भने मैले राशिको नाम चाहिँ गोविन्द नाम आउँछ, कुम्भ राशि नाम चाहिँ गोविन्द नाम आउँछ, कुम्भ राशि हुन्छ है। सुजन हुँदैन नि, उनीहरू असी असार 32 गते शनिबार 11:37 रातको होइन, गोविन्द नाम आउने हो त।
3: राशि त कुम्भ नै भन्नुभएको हो,
0: यसो हुन्छ सुबाट नाम आउनलाई भोलिपल्टको हुन्छ। 32 गते होइन, साउनको 1 गतेको चाहिँ बल्ल सुबाट नाम आउँछ। यो चाहिँ असारको 32 गते हो भने गोविन्दै नाम आउँछ। उहाँ गुरुबाले नाम राख्न जान्नु भएन होला कि, अब अथवा मिस्टेक भयो कि के भयो है। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला, धेरै कुरामा राम्रो हुन्छ है। अरू के छ, मैले भन्ने राहु भन्ने ग्रह छ, यो राहुको शान्ति गराउनु, राहुको एउटा कवचहरू, यो राहुको एउटा कवचहरू धारण गर्नु, राहु कवच धारण गर्दा राहु र नवग्रहको कवचहरू धारण गर्नु सधैँभरिलाई काम लाग्छ। यो 15 वर्षसम्म राहु छ, राहुले दुःख दिइहाल्छ, तर धेरै भाग्यमान छन्। छोरो जन्मेपछि घरमा धेरै उन्नति भयो, अंगारक विपरीत छ। मंगलबार लसुन प्याज माछा मासु नखानु होला, धेरै कुरामा शुभ हुन्छ है। राहुको शान्ति गर्न बार होइन, अग्निहरू जुराएर रुद्रीहरू जुराएर गर्नुपर्छ है। अरू केही छ, बाबा आमासँगको सम्बन्ध ठिकै छ, आमा बाउको पनि राम्रै हुन्छ, नराम्रो छैन। अहिले राहुको शान्तिहरू गर्ने, राहुको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। त हजुर सबैसँग राम्रो छ, अलिकति राहुको शान्ति गराउनु, अंगारेको शान्ति गराउनु भइहाल्छ है। अहिले छुट्यौ, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन आफ्नो अनि आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका विशेष कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँहरूलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376601 तपाईँ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै भूत भविष्य अनि वर्तमानका बारेमा जानकारी दिने प्रयासमा छौं। यतिखेर हामी तपाईँको आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं है। हामी तपाईँहरूसँगका विशेष जानकारी दिँदै हामी अगाडि बढ़िरहेका छौं। नेपालभरबाट तपाईँको गाउँघरमा कुन रेडियोबाट कार्यक्रम सुनिरहनु भएको छ, कार्यक्रम कतिको मनपर्छ खबर गर्नुहोला। धेरै भक्तहरूले त कार्यक्रम सुन्नु भएन भने असाध्यै खलो लाग्छ गुरु भन्नुहुन्छ, अब सबैलाई त नहुन सक्छ होइन, त्यस कारणले गर्दा तपाईँहरू केही त्यस्ता जिज्ञासाहरू भए पनि दिनैभरि पनि फोन गर्न सक्नुहुन्छ। दिउँसो फोन गर्दा यिनै दुईटा नम्बरमा पनि हामीलाई फोन गरेर तपाईँले हामीसँग प्रत्यक्ष जानकारी लिन सक्नुहुन्छ। धेरै सज्जनहरूको जिल्लामा हामी आइसकेका छौँ, अबको आउने जिल्ला हामीले सिन्धुली महोत्तरीको बर्दिवास भनेका थियौं, तर यो अलिकति झरी पनि पर्यो होला सायद, कसैले पनि फोन कम गर्नुभयो, फोन कम आइसकेपछि हामी आउन सकिएन। कटारीबाट कटारीमा पनि भेट्ने तयारी गर्दैछौ, कटारीबाट यतिखेर युकेएफएम आज सुनिरहनु भएको छ। युकेएफएमबाट तपाईँ जानकारी लिन चाहनुहुन्छ र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँ सम्पर्कमा रहन सक्नुहुन्छ। युकेतिर आउनु है गुरु, कटारीतिर आउनु है भन्नुभयो भने हामी त्यहाँ पनि आइहाल्छौँ। त्यसो भएको हुँदा तपाईँले हामीलाई प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। हामी हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौँ। यतिखेर कार्यक्रम एकैछिन पालो भएको छ विश्रामको, विश्रामपछि म तपाईँलाई पुनः स्वागत गर्नेछु। हामी सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
6: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्दै उपस्थित रहनेछौ र हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहन्छौ। कोही जिज्ञासु हुनुहुन्छ, कोही स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: गुरु राधे राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: हजुर यो बैतडीबाट
0: महेश जी। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अनि बैतडीको कुन ठाउँमा हुनुहुन्छ तपाईँ यतिखेर?
1: हजुर यो बैतडीको बैतडीबाट रेडियो सुन्ने, बैतडीको खुर्सानी गाउँपालिका हो।
0: ए अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: हजुर मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2064 साल।
0: चैत्र महिनाको 16 गते।
1: 2 बजेर 15 मिनट।
0: कुन जिल्लामा भयो जन्म? छोरा कि छोरी?
1: छोरा।
0: के बारको राति के बारको बिहान भएको जन्म हो?
1: त्यो शनिबारको राति 2 बजेर 15 मिनट गुरु, अब आइतबारको बिहान भन्नु पर्यो।
0: कति गते राति कति गते बिहान भएको
1: हो? 16 गते राति हो, 17 गते बिहान भनौँ।
0: तपाईँको छोरा है? राशिको नाम चाहिँ भूपाल नाम आउँछ, धनुराशि हुन्छ, अष्टमीको दिनमा जन्म भएको छ। नाम के हेर्ने गर्नु भएको छ? भानदेव त राख्नै मिलेर नि, भानदेव र भूत धेरै आकाश पातालको फरक परेको नि। 2064 साल चैत्र महिनाको 16 गते शनिबार, त्यसको राति भोलिपल्ट आइतबार हुने बेला, 17 गते बिहान हुने बेला, 2 बजेर 15 मिनटमा जन्मेको मान्छेको नाम भूपाल नाम आउँछ, धनुराशि हुन्छ। अब लग्नमा गज केसरी योग परेको छ, सातौं माङ्गलिक छ, आँखसँग विवाह गर्नु, अर्को विवाहको पद्धति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। पढाइ चाहिँ 15 वर्ष भन्दा पहिले बिग्रिसकेको पढाइ देखाउँछ, अहिले त बरु राम्रै छ। पहिले के भएको थियो? अलिकति ध्यान दिन आउनु होला, माङ्गलिक शान्ति गराउनु होला, पठन पाठनमा एकदम ध्यान। यो माङ्गलिकले स्त्रीहरूसँग बढी क्लोज गराउँछ भनेको प्रेम पर्न सक्छ, प्रेममा अधुरो रहन्छ, भोलि बिहा पनि अधुरो रहन्छ। यसको सबैभन्दा राम्रो उपाय भनेको आँखसँग विवाह गर्ने, अर्को विवाह पद्धतिमा अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ। अर्को एउटा कुरा के छ भने यो बच्चाले सरकारी जागिरमा असाध्य राम्रो गर्न सक्छन्, किनभने लग्नमा गज केसरी योग पर्नु, चौथोमा राज्य पर्नु राम्रो कुरा हो है। तर ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। त्यही त मैले भनिनँ, यो माङ्गलिक परेर प्रेमहरू परेर ग्रहहरू बिग्रिएका छन्, शान्तिहरू गरेर अगाडि बढ्नु होला, राम्रो हुन्छ। ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्नु है त। आँखसँग विवाह गर्नुपर्छ। आँखसँग विवाह गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है। अहिले छुट्टिन्छु है, केही छ अरू विशेष? आमा बुवासँगको सम्बन्ध राम्रै हुन्छ, नराम्रो छैन? वास्तुको लागि पनि ठिकै छ, भाग्यमा नै छोराको चुनाव हो, गरिखान्छन् मजाले आत्तिनु पर्दैन है त। पाँच अङ्क राम्रो हुन्छ, पहेँलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै हामी भूत भविष्य र वर्तमान सम्बन्धीको हामी तपाईँलाई धेरैभन्दा धेरै जानकारी दिइरहेका छौँ। हामी ज्योतिष मात्र हेरेर पुगेन के, नेपालमा यस्तोसम्म कन्डिसन आइसक्यो। तपाईँले अहिले जुन अवस्थामा तपाईँ रहनु भएको छ नि, मान्छे कोही मान्छे मर्यो भने नि लास उठाउन सक्ने मान्छे गाउँमा छैन, बुझ्नुभयो? लास उहाँ गएर त लास जलाउनु पर्यो, दाउराहरू ठिक पार्नु पर्यो, मलामी भन्छ त्यसलाई होइन, मलामीसम्म जाने मान्छे भएन, त्यसलाई हामीले त्यो काम गर्ने हो। गाउँमै राम्रो हुन्छ, गाउँमै बस्नुपर्छ, धर्म कर्म गरेपछि गाउँमै राम्रो हुन्छ, सबै मान्छे तराई झर्नुपर्छ भने होइन है। अनि यस्तो समस्याहरू आइरहेको छ अहिले हाम्रो कार्यक्रम त्यहाँ जहाँ बजिरहेको छ सुन्नु होला त्यहाँनिर। बैतडी जिल्लाको घटना घटेको छ, आजभन्दा सायद 5-7 दिन पहिलेको घटना हुन सक्छ, मलाई पहिले पनि जानकारी प्राप्त भएको थियो, मैले भन्न चाहेको थिएन, एकचोटि भनिदिनु पर्यो कुरो यसको बारेमा के हो यो भन्नुभएको छ आज पनि। मलामी जानलाई शवलाई जलाउनलाई गाउँमा मान्छे नभएर मान्छेहरूले चाहिँ आफन्तले माटोमा खाल्टो खनेर गाडिदिए हो। त्यस्तो अवस्था नआओस् है, मान्छेलाई जलाशयमा लगेर कम्तीमा हाम्रो शरीर भस्म भइसकेपछि पनि होइन त्यो पानीबाट बगेर कम्तीमा चाहिँ गंगाजीमा गएर मिसियोस्, हाम्रो उद्धार हुन्छ भन्ने एउटा किम्वदन्ती शास्त्रीय नियम र मर्यादा दुइटै छ। त्यसो भएको हुँदा हाम्रो शरीरको यो खरानी भए पनि हामीले अस्तु भन्ने गर्छौँ, अस्तु लान नसक्नेले खरानी भए पनि ठूलो नदीमा चाहिँ तपाईँको शरीर पोलियो र त्यहाँको पानीले बगाइयो भने कम्तीमा त्यो पानी तपाईँको खरानी पानी त लगाएर कम्तीमा समुद्रमा मिसिन्छ। तर त्यो अवस्था आएन, आज लास पोल्नलाई मान्छेले सास पाएन, अनि लास पोल्नलाई सास नपाइसकेपछि गान्नुपर्ने अवस्था भयो। यो अवस्था यति नाजुक अवस्था हो, आखिरी त्यहाँका मान्छे भनौँ अथवा कुनै पनि पहाड़ी क्षेत्रका मान्छे अथवा पहाड़तिरका मान्छे तराई झर्छन्, गाउँमा बस्नु अल्छिलाएर तराई झर्छन्, बोर्डिङ हस्पिटल नजिक हुन्छ भनेर, त्यहाँ उनीहरूको छुट्टी विडम्बना छ, सबैले घर बनाउन सकेका छैनन्, सबैले त्यहाँ बसेर राम्रोसँग काम पाएका छैनन्, एउटा कोठामा बसेर जीविकोपार्जन गर्न धेरै गाह्रो भइरहेको अवस्थाहरू छ। त्यति हुँदा पनि गाउँ छोड्नु पर्ने रहर कस्तो रहर हो, कति ठाउँमा पहाड़तिर मान्छेले आलु फलाएर वर्षको 4-5 लाखको आलु बेचे भन्ने खबर सुन्न पाइन्छ, इस्कुसहरू पाखाभरि लगाएर 3-4 लाखको इस्कुस बेचिए। मलाई यो घटनाको याद छ, उदयपुर जिल्लाको जाते मिनास्तिका मैले कार्यक्रम सुन्दै हुनुहुन्छ, त्यहाँका मान्छेले इस्कुस बेचेर बाइक किनेको घटना छ, मलाई याद छ त्यो कुरा। भन्छन् नि सबैले मलाई आलु एक वर्षमा 4-5 लाखको आलु बेच्छन् मान्छेले, त्योभन्दा कमाइ कति हुनु पर्यो, कति हुनु पर्यो कमाई भने, तराईमा कसैले त्यसरी महिनाको 50,000 सबैले कमाउन सक्छन्? वर्षमा 4-5 लाख रुपियाँ आलु बेच्दाखेरि, इस्कुस बेच्दाखेरि कम्तीमा 6 लाख रुपियाँ हुन्छ, त्यो पनि खाइ खर्च सबै कटाएर फेरि टन्न खाएर फेरि तराईमा त्यसरी कसरी कमाउन सक्छन्? महिनाको 20,000, 15,000, 18,000, 12,000 तलबमा काम भयो। सबैले भन्न खोजे होइन, मैले यो तपाईँलाई एउटा उदाहरण दिन खोजेको हो। गाउँमा बसौँ, गाउँमा गरे के छैन भनौँ न, सुन फल्छ भनेको त्यही हो, वर्षको 6-7 लाख रुपियाँ भन्दा कति कमाउनु पर्यो गाउँमा बसेर, त्यो सुन होइन, त्यो काम गरेर चाहिँ अल्छी गर्ने अनि अर्का घरमा गएर चाहिँ गरेर चाहिँ रहर लाग्ने के नहुन्छ तराई झरेर भनेर हुँदैन। हजुर, तपाईँको ठाउँमा तपाईँको गाउँमा सुन फल्छ है, तर सुनलाई पहिचान गर्ने तपाईँको माध्यम राम्रो हुन सक्नुपर्छ। हेर्नुहोस्, त्यही ठाउँमा आलु नफलेर त्यही घर गाउँका मान्छेले किनेर खान्छन्, त्यही गाउँका मान्छेले चाहिँ वर्षको 4-5 लाखको आलु बेच्छ। हेर्नुहोस् त, त्यहाँ के फल्दैन कसलाई भन्ने, फल्दैन हातलाई भन्ने, काम गर्ने हात जाँगर भएन, जाँगर भयो भने सबै कुरा मलिलो हुन्छ होइन, दुईटा भैँसी पालिदिने, चारा बाख्रा पाल्ने, एउटा गाई पाल्ने, मल जति पनि भइहाल्यो, मल हालिदिएर मजाले चाहिँ मेहनत गरेर आलु रोपिदियो भने कति हुन्छ, अनि आजभोलि गाडी नपुगेको ठाउँ छैन, हरेक ठाउँमा गाडी पुग्छन्, बुलेरो ट्र्याक्टर के हुन्छ होइन, जिपहरू पुग्छन्, सामानहरू ल्याउने, तराईमा ल्याएर बेचिदिने, फलान ठाउँको आलु है भनेपछि ब्रान्ड हुन्छ, महँगो आलु बिक्री हुन्छ, पहाड़को आलु कति राम्रो हुन्छ। तपाईँ हामी साह्रै अल्छी, त तराई जाने भने एउटा कोठामा कुतुक्क परेर बसो, घरबेटी टेकराएका छन्, हल्ला गरे भने छन्, कोही पाहुना आयो भने आएर बाहिर आएर चप्पल गन्छन्, त्यस्तो ठाउँमा आएर तपाईँ हामी खुसी हुनु पर्यो? हामी उल्टो हो नि, हामी उस्तो हो नि, फेरि मूर्ख हामी। के के न पाइन्छ काठमाडौँ भनौँ, के के न पाइन्छ इटरी भनौँ, के के न पाइन्छ उदयपुर गाईघाट भनौँ, के के न पाइन्छ चाहिँ हेटौँडा बजार भनौँ, के के न पाइन्छ भने चितवन झर्यो, के के न पाइन्छ भने बुटबल गयो, के के न पाइन्छ भने धनगढी नेपालगंज गयो, भोलिगाउँ गयो, के के न पाइन्छ भन्दा चाहिँ महेन्द्रनगर गयो, केही पाइँदैन। जे पाइन्छ पहाड़मा सुन फल्छ। एउटा यति कुरा हो, अलिकति सरकारले ध्यान दिएर मान्छे मरि नहाल्ने चाहिँ एउटा हस्पिटल राम्रो खालको गराएर राम्रो डाक्टर राख्दैन पाहाडे राम्रो। शिक्षा भन्ने कुरा पनि बरुत्वभन्दा पछिका कुरा भए, स्वास्थ्य ठुलो कुरो हो। स्वास्थ्य मान्छे निरोगी मान्छेले पढ्न चाह्यो भने गाउँमै पनि पढ्न सक्छ। हामी पनि त गाउँमै पढ्दा आएको भइरहेको छ। अहिले भएका स्टुडियो, अहिले भएका गृह सचिवहरू सचिवहरू सबै गाउँमा पढेका छन्। हजुर तराईमा पढ्ने सबै गए अस्ट्रेलिया अमेरिका, केही गर्दैनन् हजुर है। कार्यक्रम जति स्तरबाटमा घरी घरी म तपाईँलाई रमाइलो कुरा गर्छु, क्या रमाइलो पनि हो, वास्तविक कुरा पनि हो हजुर। यो तपाईँहरूले नपत्याएर हो, मलाई त घरेलु यस्तो लाग्छ, पहाड़तिर जाने स्वास्थ्य स्वास्थ्य जग्गा छँदैछन् होइन, दुईजनामा मान्छेलाई कामदार राखिदिने हो, महिनाको चाहिँ 25-25 हजार रुपियाँ दिएर भने मजाले काम पाइन्छ गाउँमा। 25 हजार तलब दिएर मान्छेले दिनको चाहिँ चार भारी घाँस काट्दै भने काट्दैनन्, अथवा तीन भारी कति काट्नु थाहा छैन है, चार भारी घाँस काटेर टन्न ल्याएर घरमा राखिदिने मान्छे भएपछि चाडा भैँसी पालेर एक एक भारी घाँस हालिदिने हो भने त्यहाँबाट दुध कति आउँछ हेर्नु त, त्यसको मल उता थोरै हुन्छ कमाई भने। कमाई त गरेर जान्नुपर्छ क्या हजुर, कमाई अरूको देखेर राम्रो राम्रो उसले कमायो भने एउटा गाउँको मान्छेले चाहिँ गएर होटल खोल्या हुन्छ, उसले टन्न कमा हुन्छ, अनि त्यही देखेर अर्को आएर होटल खोल्छ नि, खाइ हुन्छ त त्यहाँ, त्यहाँ त के भयो, द्वन्द भयो, प्रतिस्पर्धा भयो, भएन। उसले होटल गर्यो, तपाईँले उसको छेउमा आएर किराना पसल गर्नुहोस्, त्यही होटललाई चाहिने छ भने तपाईँ त्यहीँबाट बेचिदिनु न सस्तोमा, उसले त्यहीँबाट किन्छ। उसको जति चलेको छ भनेको अर्थ के हो, उसले पनि त खर्च गरे हुन्छ, सामान ल्याएको ल्याइ गरे हुन्छ, तपाईँकोबाट लगेको लै गर्छ, अनि त्यसरी चल्यो, मिलेर गर्नुपर्छ क्या आज। उसले होटल खोल्यो भने तपाईँ गाउँबाट आलु फलाइदिनुहोस् न भन्नुहोस् उसलाई, आलु म कहाँबाट किन्ने, म दिन्छु तँलाई आलु, राम्रो आलु दिन्छु, सस्तो आलु दिन्छु भन्ने, कटेको कटै गर्छ। इस्कुस बेचिदिने, उसले होटलमा पकाएर खुवाउने त इस्कुसको तरकारी नै हो, आलु हालेर त्यही दाल होइन, बोडीको दाल अथवा के के भन्छन्, मुङको दाल, बोडी दाल, मस्याम दाल, के के हुन्छ होइन। मैले भन्न खोजेको के हो भने, अरूले के गरे भनेर त्यसको पछाडि दौडिने होइन, आफूले त्यसलाई सपोर्ट भएर काम गर्ने, अनि बल्ल राम्रो हुन्छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, सत्य कुरा मान्छेलाई पस्दैन क्या, गाह्रो हुन्छ। कोही चाहिँ ज्ञासो हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
2: हेलो राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म कपिल धीरज उपाध्याय।
0: धीरज के भन्नुभयो नाम?
2: उपाध्याय।
0: उपाध्याय धीरजी
2: हजुर,
0: के छ खबर? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: आफ्नै बारेमा हजुर।
0: लु भनिदिनु त।
2: 2052 साल साउन 7 गते।
0: 52 सालको साउनको 7 गते
2: बिहान, हजुर बिहान 3:30 बजे।
0: 3:30 बिहान। कुन जिल्लामा भयो जन्म?
2: कपिलवस्तु जिल्लामा।
0: के बारको राति के बारको बिहान हो?
2: आइतबारको राति सोमबारको बिहान पर्छ, एकादशीको भोलिपल्ट हो जय गुरु।
0: कति गते राति कति गते बिहान?
2: 7 गते राति 8 गते बिहान पर्छ।
0: तपाईँको राशिको नाम वेद कुमार नाम आउँछ, वृष राशि हुन्छ, द्वादशीको दिनमा जन्म भएको छ है। चौथो मांगलिक रहेछ, अलिकति तपाईँको वैवाहिक जीवनमा ध्यान दिनु होला, प्रेम फापेन, आमा र बुवाको पनि झगडा परिरहन्छ
2: हो।
0: उपाध्याय भन्ने अनि आमा बाबाले झगडा गर्छन् त, त्यसरी मिलेर भन्नु परेन। अहिले हजुरलाई शनि भन्ने ग्रह चलिरहेको छ, शनिको विशेष शान्तिहरू गराउनु, एउटा अर्को विवाह गर्नु होला, चौथो मांगलिक छ। हातमा पैसा पाएपछि खर्च भइहाल्छ है, पैसा टिकेन, किनकि धनस्थानमा सूर्य छ, सूर्य वित्त विनाशाय, धनको ठाउँमा सूर्य भयो भने धन क्षति हुन्छ भन्छ क्या, बुझ्नुभयो कि बुझ्नु भएन?
2: बुझेको
0: राम्ररी ग्रहको शान्तिहरू गर्ने, राम्ररी ग्रहको पूजा पाठहरू गर्ने कामहरू
2: गर्नुभयो।
0: शनि ग्रहको 23,000 पल्ट जप गर्नुपर्छ। के काम गर्नुभयो शनिको दशा कटाउँदा?
2: शनिको त त्यही रुद्रिन्द्र अनि शनिको 23,000 जप गराएर
0: कतिजना ब्राह्मण लाग्यो त्यहाँ खर्च गर्दा?
2: लाग्यो गुरु 5-7 जना ब्राह्मण हुनुहुन्छ।
0: 5-7 जना ब्राह्मणले दिनभरि काम गर्नुभयो?
2: जप जप्नको लागि 4 जना ब्राह्मण राखेको, एकजनाले रुद्री गराउनु भयो,
0: अनि अर्कोले
2: अनि खै के गर्नुभयो, 4-5 जना हुनुहुन्छ। धेरै कान्छो काकाको छोरा हुनुहुन्छ के पढ्नु भयो,
0: अनि त्यति गरेर हुनु पर्ने त फेरि अनि
2: त्यही त शनि गरे, त्यसपछि अब अरू त सूर्यको त केही पनि गरेन, शनि गरेर नै कटाएको गुरु।
0: शनि को महादशाको शान्ति गर्ने, सूर्य त धनस्थानमा भएर शान्ति गर्ने हो, अरू त्यस्तो पर्दैन। तपाईँको लागि प्रेम फापेको छैन अनि उहाँले तपाईँको माङ्गलिक परेको भन्ने जानकारी गराउनु भएको छैन? अनि शान्ति गर्नुपर्छ भन्नुभयो? शान्ति गराउनु पर्छ, शनिको शान्तिहरू गराउनु, कामहरू अलिकति शनिको शान्ति गराएपछि कामहरू त राम्रै हुनुपर्ने, नभए कामहरू रोकिदिन्छ। यसलाई विशेष शान्तिहरू गरेर पूजापाठ गर्नु है।
2: विदेशको के हुन्छ गुरु?
0: विदेशको लागि राम्रै हुन्छ, चौथो मङ्गल छ, अलिकति कामहरू शनिले ढिलो गर्न सक्छ, राम्रो हुन्छ है। अहिले छुट्टिन्छ, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ हामी। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौँ। हामी हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने हामी जानकारी दिने प्रयासमा लागिरहेका छौँ। 98-4-57-98-658 र 98-1-42-73-601 सिधा तपाईँले हाम्रो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। यसको लागि तपाईँ सम्झिन सक्नुहुन्छ हामीलाई र हामीसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौँ। यतिखेर हामीसँग कोही जिज्ञासु सम्पर्कमा आउनु भएको छैन, हामी तपाईँका कमेन्टतर्फ गइहालौँ। कमेन्टमा केही आएको रहेछ भने त्यसको बारेमा पनि जानकारी गराइहाल्छौँ। हामी निरन्तर रूपमा तपाईँहरूको बारेमा, तपाईँले आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौँ। 98-4-57-97-658 र 98-1-42-73-601 सम्पर्कमा हामी रहन्छौँ। यतिखेर एउटा कमेन्ट छ, जय श्री राधे गुरु, म तनहुँबाट पावर एफएम सुन्दैछु गुरु। जिज्ञासा मेरो गुरु, मेरो आमाको श्राद्ध तिथि यही आउँदो श्रावण कृष्ण त्रयोदशीमा पर्छ, तर यसपालि द्वादशी तिथि पात्रोमा एकै दिन लेखेको देखे गुरु, अब एक छाकी कुन दिन बस्ने गुरु भन्नुभएको छ। तर यसपालि द्वादशी तिथि पात्रोमा एकै दिन, अनि एकै दिन त हुन्छ त तिथि हजुर, सधैँभरि तिथि एकै दिन हुन्छ। अब तपाईँले भन्न खोजेको त्रयोदशी कहिले हो भन्न खोज्नुभयो होला होइन? तपाईँको श्राद्ध गरेर मैले हेरिहालेँ, मसँग हातमा पात्रो प्राविधिकबाट इसारा प्राप्त भइरहेको छ, पात्र प्राप्त भयो। त्रयोदशी श्राद्ध भनेको 25 गते सोमबार छ, 24 गते आइतबारको दिन, एकादशीको दिन एकथाकी बस्ने, एकादशीको दिन एकथाकी बसेर तपाईँ भोलिपल्ट द्वादशीमा त बल्ल 6:06 बिहान समय छ, त्यस पछाडि श्राद्ध गर्ने है। बुझिहाल्नुभयो होला, अरूले पनि तपाईँलाई गुरुबारसँग सल्लाह गर्नुहोला है त। गुरु राधे राधे, म खोटाङबाट हो, हाल भारतको पंजाब लुधियानाबाट जालन्धर काम गर्ने ठाउँ बसाई सरेको छु। जालन्धर काम गर्ने ठाउँ बसाई सरेको छु गुरु, मान्छे जन्मजात हुन्छ कि पछि रहर बाध्यताले हुन्छन् भन्नुभएको छ, के भन्यो मैले बुझिनँ, यो थर्ड ग्रेडर जेन्डर के हो यो, पछि मरेपछि उनीहरूको मृत्यु संस्कार कुन विधिबाट कसरी गरिन्छ गुरु? महाभारतमा युद्धमा पनि बृहन्नलाको भूमिका देखाएको छ। यहाँ इन्डिया त ट्रेनमा चढ्दा थर्ड

0: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो, 12 जना भन्दा धेरै घाइते, कर्फ्यू र निषेधाज्ञा जारी। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज, सुरुमा अत्यावश्यक गाड़ीलाई मात्र अनुमति, परीक्षण अवधिमा सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क नलाग्ने। शिक्षकले नै एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलासा, सीआईबी र त्रिवीले छुट्टा छुट्टै अनुसन्धान गर्दै। अन्तरिक्ष केन्द्रबाट 3 जना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण, रूस र अमेरिका बीच अन्तरिक्ष क्षेत्रमा निरन्तर सहकार्य। र विश्वकप लीग टूको तेस्रो खेलमा नेपालले आज फेरि नामिबियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको कप्तानगंजमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको ज्यान गएको छ, 12 जना भन्दा धेरै घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भीड़ नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगंज 3 का 24 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको छ। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा सशस्त्र प्रहरी निरीक्षक सहित 8 जना प्रहरी सहित अरू केही व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार आज साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहँदा अर्को पक्षले मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति उत्पन्न भएको थियो। झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रु ग्यास प्रहार गर्यो, त्यसपछि हवाई फायर गर्दा असमेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ। यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले 5 वटा इलाकामा कर्फ्यू लगाएको छ। प्रशासनले हरिनगरा बजार क्षेत्र, भुटहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की

0: बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ। यस्तै हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको सबै क्षेत्रमा आज बेलुका 7 बजेसम्मका लागि 5 जना भन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा पनि जारी गरिएको छ। देशकै सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। आज उद्घाटन भएपछि केही दिन सुरुङ मार्ग परीक्षण अवधिका रूपमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अन्य अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै शुल्क नलिने पनि सड़क विभागले जनाएको छ। पैदल यात्री, मोटरसाइकल, स्कूटर, तीन पाङ्रे गाड़ी, त्यसै गरी पेट्रोल, डिजल, ग्यास लगायत प्रयोजनशील पदार्थ बोकेका गाड़ी, विस्फोटक पदार्थ बोकेका गाड़ी प्रवेश गर्न पाउने छैनन्। परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूले निर्धारित शुल्क तिर्नुपर्नेछ। कार तथा भ्यानलाई काठमाडौँ प्रवेश गर्दा 65 रूपियाँ तथा बाहिरिँदा 60 रूपियाँ, मिनी बस, ट्रक तथा टिपरलाई काठमाडौँ प्रवेश गर्दा 115 रूपियाँ तथा बाहिरिँदा 80 रूपियाँ, ठूला बस तथा ट्रकलाई काठमाडौँ प्रवेश गर्दा 260 रूपियाँ तथा बाहिरिँदा 200 रूपियाँ शुल्क लाग्नेछ। भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरिएको छ। सुरुङ मार्गको सञ्चालनसँगै नेपालमा आधुनिक सड़क पूर्वाधारको नयाँ युग शुरू भएको मानिएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र शिक्षकले नै सार्वजनिक गरेको खुलासा भएको छ। काठमाडौँमा दुईवटा कलेज पढ़ाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र सार्वजनिक गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पत्ता लगाएको हो। भक्तपुर बस्ने 33 वर्षीय शिक्षक सिंहलाई हिजो दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ। गएको शुक्रबार एमबीएस पहिलो सेमेस्टरको एमजीटी 515 अर्गनाइजेशनल बियर विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनटमै व्हाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो। त्रिवि परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित देशका मध्य तथा पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ। काठमाडौँ सहित धेरै ठाउँमा अहिले घाम लागेको छ भने केही ठाउँमा अहिले पानी परिरहेको छ। अहिले घाम लागेका ठाउँमा पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै ठाउँमा, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तथा कोशी प्रदेशको तराई भेग र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भेगका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भरे राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहा सीमा नाकामा आजदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्स्पेक्सन बीआईजी टोली परिचालन भएको छ। सीमामा आवत जावतलाई सहज बनाउन, मानव बेचबिखन नियन्त्रण गर्न तथा लागू औषध र अवैध सामान ओसार प्रसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा विशेष टोली परिचालन गरिएको छ। देशका प्रमुख सीमा नाकाहरूमा परिचालन गरिएको बीआईटी टोली प्रत्येक ठाउँमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा 14 सदस्यीय रहने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल नम्बर 30 गण बागेश्वरीले जनाएको छ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा आफ्नो अभियान पूरा गरेका दुईजना रूसी र एकजना अमेरिकी अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सुएसएमएस 28 अन्तरिक्ष यानले रूसी अन्तरिक्ष यात्री सर्गेई कुदसोर्चकोभ र सर्गेई मिकाएभ र अमेरिकी अन्तरिक्ष निकाय नासाका अन्तरिक्ष यात्री क्रिस्टोफर विलियम्सलाई लिएर हिजो कजाकिस्तानको झेजगाजगान शहर नजिक सुरक्षित अवतरण गरेको हो। रूसी समयअनुसार दिउँसो 1:27 अन्तरिक्ष यान प्यारासुटको सहायताले निर्धारित ठाउँमा अवतरण गरेको थियो। त्यसपछि उद्धार टोलीले तीनैजना अन्तरिक्ष यात्रीको स्वास्थ्य परीक्षण गर्दै सुरक्षित रूपमा उद्धार गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। रोस्कोसमोसका अनुसार अभियान पूरा गरेर फर्किएका तीनैजना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यो सफल अवतरणसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रूस र अमेरिका बीच अन्तरिक्ष अनुसन्धान र सहकार्य निरन्तर जारी रहेको पनि पुष्टि भएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ। यो खेल नेदरल्याण्ड्समा नेपाली समयअनुसार 2:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यसअघि नामिबियाले नेपाललाई 8 र नेदरल्याण्ड्सले 6 हराएका छन्। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। आज दुवै टोली खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछन्। नेपालले चौथो खेल पर्सि फेरि नेदरल्याण्डसँग खेल्ने तालिका छ। कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्डसमा रहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो, 12 भन्दा धेरै घाइते, कर्फ्यू र निषेधाज्ञा जारी। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज, सुरुमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, परीक्षण अवधिमा सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क नलाग्ने। शिक्षकले नै एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलासा, सीआईबी र त्रिवीले छुट्टा छुट्टै अनुसन्धान गर्दै। अन्तरिक्ष केन्द्रबाट 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण, रूस र अमेरिका बीच अन्तरिक्ष क्षेत्रमा निरन्तर सहकार्य। र विश्वकप लीग 2 तेस्रो खेलमा नेपालले आज फेरि नामिबियासँग खेल्दै।
1: बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
4: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
5: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
6: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
5: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
7: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल, खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
8: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल, खाद, थोक तथा फुटकरमा सुपथ मूल्यमा।

0: हुन्छ प्रोप्राइटर खड़कलाल पन्थी सिर्जना एग्रोभेट सेन्टर भुरीगाउँ बजार मेन चोक बर्दिया सम्पर्क मोबाइल नम्बर 98649201111
1: यो साल त ढुक्क भयो है बुढी
2: हो नि अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र सोच्नुहोस् त नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने
1: हो त धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो
3: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस् नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस् एम्बुलेन्स सुरक्षा निकाय स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस् आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस् साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस् स्वच्छतामा ध्यान दिनुहोस्
4: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश
5: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9884638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

क्या मालूम तिम्रो चालामा चक्कर मल क्या मालूम कोटे को खाती।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिका बर्दिया
0: राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जनका सधैँ बाजुन

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्दन त सधैँ बाघ झै।
2: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 10 बजेको छ।
0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
3: तपाईँ मात्रै चुरोट, सुर्ती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुर्ती, पुकार, स्याम्बार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00450।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर सञ्चार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 9869771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 9.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: भुरिलो बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुरिलो बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनोट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98480 79761।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजै।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: यो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ छैन।
1: सबैजनालाई नमस्कार छ है।
2: नमस्कार।
1: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
3: यसका लक्षणहरू के के हुन्?
1: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्ने धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
1: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
3: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
1: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
4: समयमै सिकल सेल एनेमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु। विजय सुनचाँदी पसलमा नै किन नि? त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9843683858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीमा कर्फ्यू तोडेर प्रदर्शन भएपछि सेना परिचालन परिस्थितिको समीक्षा गर्न आज बेलुका 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने। नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा, सड़क यातायातमा नयाँ युगको शुरूआत। आवश्यकता भन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह, नियमित आपूर्ति भइरहेकाले समस्या अभाव नहुने। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो। युद्धविराम र हर्मुज जलमार्ग पुनर्सञ्चालन बारे वार्ता अघि बढ्ने आशा र काभा

0: यसै अवस्था नियन्त्रण बाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो। यसैबीच सुनसरीको पछिल्लो सुरक्षा अवस्था र घटनापछिको परिस्थितिको समीक्षा तथा आवश्यक सुरक्षा अवस्था बारे छलफल गर्न आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ। बेलुका 5 बजेका लागि बैठक डाकेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो। यस्तै आजै गृह मन्त्रालयले सुनसरीमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। समितिलाई दुई पक्ष बीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपायसहित सुझाव पेश गर्न एक हप्ताको समय दिइएको छ। नागढुङ्गा सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते शिलान्यास गरेपछि सुरुङ निर्माण थालिएको थियो। आज औपचारिक उद्घाटन गरी गाड़ी सञ्चालन गर्न थालिएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक उद्धार सुरुङ, अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। जातीय संस्था जाइकाको 17 अर्ब 15 करोड़ सहुलियत ऋण र नेपाल सरकारको 5 अर्ब 67 करोड़ गरी झण्डै 24 अर्ब रूपियाँको लागतमा यो परियोजना सम्पन्न भएको हो। शुरूआती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ी सञ्चालन गर्ने र अवस्था हेरेर अरू गाड़ीलाई क्रमशः अनुमति दिइने आयोजनले जनाएको छ। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाड़ीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। दुई पाङ्रे गाड़ी भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सड़क खण्डमा हुने घण्टौंको ट्राफिक जाम, घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठूला गाड़ीको 35 मिनट र साना गाड़ीको 20 मिनट समय बचत हुनका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्तानको प्राचीन गुफा र 400 वर्ष अघिको चुरिया माई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत, खाने पानी र सड़क तर्फ गरी 537 किलोमिटर भन्दा बढ़ी सुरुङ निर्माण भइसकेको छ। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकता भन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। उपभोक्ता संघका अनुसार उद्योग संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याएकाले अस्थायी अभाव देखिएको छ। नेपाल एलपी उद्योग ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1 करोड़ 50 लाख थान सिलिण्डर छन्। जसमध्ये 50 लाख सिलिण्डर ग्यास डिपोसँग छन्। सरकारले गएको फागुन 28 देखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दर्ता गराउनु भएको रिटमाथिको सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082562601, 98578।

0: 35990 98578134. 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,235 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। हरेक आर्थिक वर्षमा कम्तीमा 3 सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्नेछन्। एउटा सहकारीलाई बढ़ीमा 17,50,000 प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकृत डाक्टर शर्माले जानकारी दिनुभयो। किसानलाई प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग दिने गरेको छ। सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा 4% कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि र बाँकी 96% किसानलाई वितरण गरिएको छ। विदेशको खबर, अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ अत्यधिक घटेको छ। पुनः वार्ता अघि बढ़ने र हर्मुज जलमार्ग पुनः खुल्ने आशासँगै तेलको भाउ घटेको हो। ब्रेन्ट क्रूड तेलको मूल्य 5% धेरैले घटेर प्रति ब्यारल 91 डलर आसपासमा झरेको छ। तेलको मूल्य घटेसँगै मूल्य वृद्धि र ब्याज दर थप बढ़ने चिन्ता केही कम भएको समाचार संस्था एएफपीले जनाएको छ। यसले धेरैजसो एसियाली शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सैन्य कार्यवाही रोकेको हो। इरानले पनि क्षेत्रीय देशमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। घटनाक्रमले खाड़ी क्षेत्रमा पानी जहाजको आवत जावत तथा तेल उद्योगलाई केही राहत दिएको छ। इरानले हर्मुज जलमार्गको ओमानी जलक्षेत्र हुँदै जाने पानी जहाजमाथि आक्रमण गरेपछि तनाव चर्किएको थियो। त्यसपछि युद्ध विराम भंग हुँदै यसै महिना अमेरिका र इरान बीच पुनः सैन्य गतिविधि शुरू भएको थियो। तनाव चर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको थियो। गएको हप्ता कच्चा तेलको मूल्य मे महिना यताकै पहिलो पटक प्रति ब्यारेल 100 डलर भन्दा माथि पुगेको थियो। यसैबीच चीनको पहलमा पाकिस्तानले अमेरिका इरान बीच शान्ति वार्ता पुनः शुरू गराउने प्रयास गरिरहेको एउटा प्रतिवेदनले उल्लेख गरेको छ। अब खेल खबर, पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा काजकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यससँगै नेपाल प्रतियोगितामा 3 अंकसहित तालिकाको पुछारमा छवटा टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काभा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 गते हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीमा कर्फ्यू तोडेर प्रदर्शन भएपछि सेना परिचालन परिस्थितिको समीक्षा गर्न आज बेलुका 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने। नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा। सड़क यातायातमा नयाँ युगको शुरूआत। आवश्यकता भन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकाले समस्या नहुने भनाई। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% धेरैले घट्यो। युद्धविराम र हर्मुज जलमार्ग पुनः सञ्चालन बारे वार्ता अघि बढ़ने आशा। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाँच्दै।
6: खुसीको खबर,
7: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
6: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
8: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
6: साइना मेडिकल हलका सेवाहरू,
9: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
8: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठीघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
7: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
8: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
6: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
7: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
10: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
11: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
10: अरे अरे सपना, तिमी कता जान लागे कि?
12: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
10: ए रमेश, पर्ख न, कता हिँडेको के?
13: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे म भी नमन सपिङ सेन्टरमा जाइदु।
10: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
13: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
10: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-37-582।
11: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
14: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
15: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
14: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
16: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
17: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-649-20-111।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपञ्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाँच्छ।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरप, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाज्ने।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। Radio Tiger Studio Time. यति बेला अपराह्नको 4 बज्यो।
2: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
0: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
4: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
5: यसका लक्षणहरू के के हुन्?
4: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
5: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
4: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ, साथै

0: जारी सन्देश
1: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: ये है आपका रेडियो, रेडियो टाइगर वर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
1: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: watch more. Log on to www.erosentertainment.com.
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाप झैं।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
3: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल फाल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98-482-974।
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
6: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा

रुक्मिणी वस्त्रालय भुरी गाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो सम्पर्क मोबाइल नम्बर 9861806693। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजुसँग।

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ हान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485775।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मुक्तिको सन्देश थारू भाषामा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपील। सुरक्षा स्थिति मजबूत बनाउन सरकारले मानव अधिकार आयोगको निर्देशन। सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो।
0: नाडुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा। सड़क यातायातमा नयाँ युगको शुरूआत। पहिलो चरणमा आपतकालीन गाडीलाई मात्र प्रवेश अनुमति।
2: पहिलो दिनदेखि लिएर केही समय चाहिँ आपतकालीन सवारी साधनहरू एम्बुलेन्स सुरक्षा निकायका
1: आवश्यकता भन्दा बढी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकोले अभाव नहुने भनाई।
0: अमेरिका र इरानले एक अर्कामाथि आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो। इरान युद्धमा 18 जना अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 वटै खेलमा पराजित।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय।

0: सजिलो सम्पर्क गर्नुहोला।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुनसरीको देवानगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। देवानगंजमा गैराती दुई समूह बीच भएको झडप र त्यस क्रममा एकजनाको ज्यान गएपछि आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयमता अपनाउन अपील गरेको हो। भेलामा राजनीतिक दल, धार्मिक आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। घटनापछि देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। सुनसरीको घटनापछि सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। यस्तै सर्लाहीमा पनि प्रदर्शनहरू भएका छन्। सुनसरी घटनाको स्वतन्त्र छानबिनका लागि राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियार सहितको टोलीले गृहमन्त्री सुदन गुरूङको ध्यान आकर्षण गराएको छ। अन्य विपक्षी दलहरूले पनि संयमता अपनाउन अपील गरेका छन्। सुनसरीमा भएको दुई समूह बीचको झडपबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपाय सुझाव पेश गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। बिहान गृहमन्त्री गुरूङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझाव सहित सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश दिएको छ।
2: यसैबीच गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अर्याललाई खटाएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ बोलाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाएर थेवेको ठाउँमा भइरहेका विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँमा कार्यरत डीएसपी मदन थापालाई नाथलाई पठाएको छ।
1: यसैबीच देवानगंजमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यू र सेना परिचालनकै बीच आज प्रदर्शन झनै उग्र बनेको छ। कर्फ्यू आदेश उल्लंघन गर्दै सड़कमा निस्किएका प्रदर्शनकारीहरूले देवानगंज र सदरमुकाम इनरुवाका विभिन्न ठाउँमा तोड़फोड़, आगजनी र भौतिक आक्रमण गरेका छन्। पूर्व पश्चिम राजमार्ग अवरूद्ध हुनुका साथै सर्वसाधारण र व्यापारी त्रसित बनेका छन्। गैराती बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीको पोल मा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइन्छ। तराई मधेशका जिल्लामा यस किसिमका घटनाहरू पछिल्ला वर्षहरूमा बारम्बार दोहोरिने गरेका छन्। केही समय अघि पर्सा, रौतहट र धनुषा सहितका ठाउँमा यस्तै प्रकृतिका तनाव देखिएका थिए। यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि धेरैले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने बताएका छन्। विश्लेषकहरूका अनुसार फरक समुदायका अगुवा वा ठूलो जनसंख्या आपसी सद्भावमा विश्वास राख्ने भए पनि केही व्यक्तिका कारण घटना हुने गरेका छन्। यस्ता घटना रोक्न वा हुन नदिन स्थानीय प्रशासनले पर्याप्त सतर्कता अपनाउन नसकेको धेरैको ठहर छ।
2: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। दुई समुदायबीच झडप र प्रहरीले गोली चलाएको घटनापछि विकसित अवस्थाबारे आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति निकालेर सद्भाव कायम गर्न अपील गर्नुभएको हो। विज्ञप्तिमा आयोग अन्तर्गत कोशी प्रदेश कार्यालय विराटनगरको टोलीको प्रारम्भिक अनुगमन गरिरहेको उल्लेख छ। घटनापछि घटनाको विरोधमा ठाउँ ठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी, रड लगायतका सामग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको आयोगले जनाएको छ। अहिले स्थिति तनावग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको पनि आयोगले जनाएको छ। घटनापछि सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबूत बनाउन घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निशुल्क र प्रभावकारी उपचार गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ।
1: सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग सहित अधिवक्ता डाक्टर प्रेम राजसिलवालले दर्ता गराउनु भएको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले

0: अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ।
1: लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीले माइती घरमा प्रदर्शन जारी राखेका छन्। साउन 4 गते मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने उनीहरूको माग छ। यो निर्णयले लोकसेवा आयोग जस्तै संवैधानिक तथा स्वायत्त निकायको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उनीहरूको दावी छ। लोकसेवा आयोगले पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था संविधान विपरीत रहेको उनीहरूको भनाइ छ। विद्यार्थीहरूले करार सेवामा कार्यरत कर्मचारी मध्ये कार्य सम्पादनका आधारमा 10% कायम राखी बाँकी पद खुला प्रतिस्पर्धा मार्फत स्थायी रूपमा पूर्ति गर्नुपर्ने माग राखेका छन्। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सृजना गर्न नपाइने निर्णय गरेको थियो।
0: पहिरो पन्छाएपछि नारायणगढ़ मुगलिन सड़क दुईतर्फी सञ्चालनमा आएको छ। बिहान चितवनको 17 किलो र सिमलताल नजिक पहिरो खसेपछि अवरूद्ध बनेको सड़क दिउँसो 3:15 बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। यस्तै बाढ़ी र पहिरोको कारण देशका धेरै ठाउँमा सड़कहरू अवरूद्ध भएका छन्। दोलखाको लामा बगर रामेछाप राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रोबेसी सड़क, स्याङजाको बेनी जोमसन सड़क, रोल्पाको चौरही थवाङ शहीद राजमार्ग, पाल्पाको सिद्धार्थ राजमार्ग, रूकुम पश्चिमको भेरी करिडोर तथा मुगुको नागमा गमगढ़ी सड़क पूर्ण रूपमा अवरूद्ध बनेका छन्। दोलखामा भने वैकल्पिक मार्गबाट गाड़ी आवागमन भइरहेको प्रहरीले जनाएको छ। बागलुङको कालीगण्डकी करिडोर सड़क एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखा अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै दैलेखमा 36.2 मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाले आज राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नागढुङ्गा सुरुङ सञ्चालन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अप्नाउन सर्वपक्षीय अपील, सुरक्षा स्थिति मजबूत बनाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन, सुनसरीका प्रमुख जिल्ला अधिकारी र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो, सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतको अस्वीकार लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, नागढुङ्गा सुरुङ मार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। 2076 साल कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि सुरुङ मार्गको निर्माण थालिएको थियो। आज पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाइकाका अध्यक्ष तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरूले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाण्डुको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक उद्धार सुरुङ, अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। दात्री संस्था जाइकाको 17 अर्ब 15 करोड़ सहुलियत ऋण र नेपाल सरकारको 5,67,00,000,00,000 गरी झण्डै 24 अर्ब रूपियाँको लागतमा यो आयोजना सम्पन्न भएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाड़ीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। न्यूनतम 60 रूपियाँदेखि अधिकतम 600 रूपियाँसम्म तोकिएको छ। दुई पाङ्रे गाड़ीले भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सड़क खण्डमा हुने घण्टौको ट्राफिक जाम, घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठूला गाड़ीको 35 मिनट र साना गाड़ीको 20 मिनट समय बचत हुनुका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरियामाई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत, खानेपानी र सड़कतर्फ गरी 737 किलोमिटर भन्दा बढ़ी सुरुङ निर्माण भइसकेका छन्। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। शुरूआती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ी सञ्चालन गर्ने र अवस्था हेरेर अन्य गाड़ीलाई क्रमशः अनुमति दिइने आयोजनाले जनाएको छ। नियमित सञ्चालन कहिलेदेखि हुन्छ भनेर साथी कृष्ण शर्माले नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपाललाई सोध्नु भएको छ।
6: केही समय चाहिँ आपतकालीन सवारी साधनहरू, एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनहरू चाहिँ प्रवेश हुन्छन्। केही समय त्यो भइसकेपछि हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि ओपन गर्छौँ। त्यो बीचमा चाहिँ हाम्रो जडान भएका इलेक्ट्रोमेकानिकल इक्विपमेन्टहरू, सेफ्टीका इक्विपमेन्टहरूको चाहिँ परीक्षण कार्य अगाडि बढ्नेछ। त्यसपछि चाहिँ हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि त्यहाँबाट प्रवेश गराउँछौँ। सुरुमा आपतकालीन सवारी साधनहरू, त्यसपछि साना सवारी साधन, त्यसपछि ठूला सवारी साधनहरूलाई ठ्याक्कै यही मितिबाट यसरी गर्ने भन्दा पनि त्यो हाम्रो भित्रपट्टिका सिस्टमहरूको चाहिँ कम्प्लायन्सहरू, टेस्टहरू, फङ्सनिङ राम्ररी, ट्राफिक आवागमनमा समस्या भएको छ कि छैन भन्ने कुराको चाहिँ यकिन गरेर हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई ओपन गर्छौँ।
7: सुरुङ मार्गमा कसलाई चाहिँ अनुमति छैन त?
6: यातायात व्यवस्था विभागबाट नागडुङ्गा सुरुङ मार्गभित्र आवागमन व्यवस्थापन सम्बन्धी एउटा निर्देशिका जारी भएको छ। त्यसले चाहिँ कस्ता सवारी साधनहरूलाई निषेध गर्ने भनेर स्पष्ट रूपमा स्वीकृत भइसकेको अवस्था। पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरू, हार्मफुल केमिकल बोकेका सवारी साधनहरू, अनि दुई पाङ्रे, तीन पाङ्रे, ओभर साइज, ओभर वेट, यस्ता सवारी साधनहरू चाहिँ सुरुङ मार्गबाट प्रवेश पाउँदैनन्। अन्य सवारी साधनहरू, ती चार पाङ्रे सवारी साधनहरू चाहिँ सबै प्रवेश पाउँछन्। यो चाहिँ परीक्षण अवधि सम्पन्न भइसकेपछिको विषयमा।
7: अब यो कुनै चालकले सुरुङ मार्ग प्रयोग गर्न चाहँदैनन् र उनीहरूले चाहिँ पुरानै सड़क प्रयोग गर्ने इच्छा राख्छन् भने के हुन्छ त्यस्तो सवालमा?
6: पक्कै पनि नेपाल सरकारबाट सुरुङ मार्ग प्रवेश गर्दाखेरि टोल दस्तुर तोकिएको छ। परीक्षण अवधि सम्पन्न भइसकेपछि प्रवेश गर्न चाहने सवारी साधनहरूले चाहिँ तोकिएको दस्तुर तिरेर मात्र सुरुङ मार्ग प्रयोग गर्न पाउनुहुन्छ। अब कुनै सवारी साधनले चाहिँ सुरुङ मार्ग प्रयोग गर्दैन, म माथिको बाटोबाटै, सबैको बाटोबाटै प्रयोग गर्छु भन्नु भने त्यो उहाँहरूको इच्छा हो। त्यसमा चाहिँ कुनै रोकटोक छैन।
7: अनुमति प्राप्त सवारी साधनहरू छन्, तिनीहरूका लागि शुल्क पनि निर्धारण गरिएको छ, तर तिर्ने व्यवस्था के कस्तो छ प्रश्न पारिदिनुहोस् न।
6: यसमा मुख्यतः हामीले तिनवटा मेकानिजमबाट अहिले टोल दस्तुर लिने गरेर तयारी गरिरहेका छौँ। एउटा क्यास नै भइहाल्यो, त्यसपछि क्यूआर कोड बेस्ड मेकानिजम पनि छ केही समयको लागि, र अल्टिमेटली चाहिँ अब हामीले यो आरएफआईडी बेस्ड गाडीको सिसामा एउटा ट्याग टाँसेँ, त्यो ट्याग चाहिँ ब्याङ्क खातासँग आबद्ध हुन्छ र हरेक चोटि सुरुङ मार्ग प्रयोग गर्दाखेरि अटोमेटिक रूपमा त्यो कार्डबाट चाहिँ ब्याङ्क खातामा जडान भएको त्यो एसोसिएटेड ब्याङ्क खाताबाट चाहिँ पैसा पठाउँछ। त्यसरी तयारी गरिरहेका छौँ। यो अल्टिमेटली सबै सवारी साधनहरूले चाहिँ यो आरएफआईडी बेस्ड ट्यागमै जानुहुन्छ भन्ने हाम्रो तयारी हो। तर सुरुको अवधिमा सबैलाई फेसिलिटेट गर्नको लागि चाहिँ म्यानुअल पेमेन्ट, क्यास पेमेन्ट पनि हामीले लिने गरेर तयारी गरिरहेका छौँ।
7: सुरुङ मार्ग प्रयोग गर्दा चालकले ध्यान दिनुपर्ने कुराहरू के छन्?
6: मुख्य हाम्रो सुरुङ मार्ग ओभरटेक छ, लाइट अनिवार्य लिएर जानुपर्ने अनिवार्य गरिएको छ। सवारीको सीमा पनि अधिकतम 60 किमी प्रति घण्टा तय गरिएको छ। यद्यपि यो परीक्षण अवधिमा हामीले केही घटाउने गर्दा 30-40 किमी प्रति घण्टा गर्ने गरेर तयारी गरिरहेका छौँ। अधिकतम 60 किमी प्रति घण्टा छ। अन्य ओभरटेकिङ गर्न नहुने, रोक्न नहुने यी विषयहरू छन् चालकले अप्नाउनु पर्ने सावधानीहरू।
7: कहिले काहीँ जस्तो अपवादमा सुरुङभित्रै सवारी बिग्रिने अवस्था सिर्जना भएर त्यस्तो स्थिति बन्यो भने के हुन्छ?
6: मुख्य यसमा चाहिँ हाम्रो सुरुङ मार्ग सञ्चालन मर्मत कार्यको लागि चाहिँ 5 वर्ष एकजना सेवा प्रदायक कम्पनी चाहिँ छनौट हुनु भएको छ। उहाँहरू फिल्डमा मोबिलाइज भइसक्नु भएको छ। उहाँहरूले सुरुङ मार्गमा सवारी साधनहरू त्यसरी रोकियो, बिग्रियो भने चाहिँ इमिडिएटली त्यसलाई चाहिँ रेस्क्यू गरेर तानेर बाहिरपट्टि ल्याएर सुरक्षित रूपमा चाहिँ राख्ने म्यान पावरहरू र तान्ने टोइङ भेहिकलहरू चाहिँ स्ट्यान्ड बाई नै हुन्छ। पोर्टलबाट चाहिँ उहाँहरूले 5-10 मिनट भित्रमा त्यस्तो रोकिएको सवारी साधन रोकिएपछि 10 मिनट भित्रमा बाहिर ल्याइहाल्नुहुन्छ। त्यसरी तयारी भइरहेको छ।
0: उहाँ हुनुहुन्थ्यो नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजनी नेपाल। नेपाल दर्पणमा खबरकै सिलसिला। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा यसको प्रभाव अहिले देखिएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति नै ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 सिलिण्डर ग्यास डिपोसँग रहेका छन्। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 एलपी ग्यास उद्योग छन्।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 33.28 अंकले घटेर 2,701.32 बिन्दुमा छरेको छ। आज बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 334 कम्पनीको शेयर बढ़ेकामा 36 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। गएको शुक्रबार 6,26,00,000,00,000 कारोबार भएकोमा आज 360 कम्पनीका 1,39,00,000 कित्ता शेयर 6,08,00,00,000 रूपियाँमा किनबेच भएको छ।
0: नेपालमा आँपको उत्पादन क्षेत्रफल र उत्पादकत्व लगातार बढ़दै गए पनि उपभोक्ताहरूले तिर्ने मूल्य भने घट्नुको सट्टा बढ़िरहेको छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष 2078-79 नेपालमा 4,98,859 टन आँप उत्पादन भएको थियो। आर्थिक वर्ष 2081-82 अर्थात गएको आर्थिक वर्ष बढ़ेर 5,05,137 टन पुगेको आँपको उत्पादन गत आर्थिक वर्ष अझै बढ़ेको र एकिन विवरण आइ नसकेको केन्द्रले जनाएको छ। स्वदेशी उत्पादन बाहेक भारत र चीनबाट समेत करोड़ौं मूल्यको आँप आयात हुने छ, तर उत्पादनसँगै भाव पनि बढ़िरहेको छ। प्रतिकूल मौसम, ढुवानी र प्याकेजिङ खर्चमा भएको वृद्धि तथा बिचौलियाका कारण मूल्य नघटेको व्यापारीहरू बताउँछन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मालदह र दशहरी जातको आँपको थोक मूल्य प्रति किलो न्यूनतम 180 अधिकतम 200 रहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्होम
1: डिस्होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,232 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाको प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। किसानलाई प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ।
5: सहकारी पीड़ितले बचत फिर्ताको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट शुरू भएको रयाली बुद्ध नगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पुगेको छ। प्रदर्शनकारीहरूले साथमा यस अघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ।
6: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले स्नातक स्नातकोत्तर र एमफिल तहका परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन कड़ा परीक्षा आचार संहिता जारी गरेको छ। सार्वजनिक सूचना अनुसार परीक्षार्थीले हरेक दिन अनिवार्य रूपमा प्रवेश पत्र साथमा ल्याउनु पर्ने छ भने तोकिएको रोल नम्बर अनुसारको सीटमा मात्र बस्न पाइनेछ। परीक्षा शुरू भएको पहिलो एक घण्टाभित्र परीक्षा भवन बाहिर निस्किन पाइने छैन। परीक्षा भवनभित्र मोबाइल स्मार्ट वाच सहितका सबै इलेक्ट्रोनिक उपकरण चिट र पुस्तक लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। नक्कल गर्ने, अरूको सट्टा परीक्षा दिने वा परीक्षामा अवरोध पुर्याउनेलाई विश्वविद्यालय नियमावली अनुसार परीक्षा रद्द गर्ने र निश्चित अवधिसम्म परीक्षा दिन रोक लगाउने चुनौती दिइएको छ। गएको शुक्रबार परीक्षा शुरू भएको केही मिनटमै व्हाट्सएप ग्रुप मार्फत प्रश्नपत्र बाहिरिएपछि महाशाखाले सूचना निकालेर आचार संहिताबारे जानकारी गराएको हो।
5: आज साउनको दोस्रो सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड़ लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार आज बेलुका 8 बजीसम्म चारवटै ढोका खुल्ला रहनेछन्। साउने झरीको पनि वास्ता नगरी भक्तजनहरू बिहानदेखि मन्दिरमा दर्शनका लागि पुगेका थिए। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाएको श्रेष्ठले बताउनुभयो। आज पशुपति सहित देशभरका शिवालयहरूमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्।
6: काठमाडौँको चन्द्रगिरी नगरपालिका 15-3 थाना चोक सड़कमा आज बिहान स्कूटर र मिनी ट्रक ठोकिँदा 2 जनाको ज्यान गएको छ। दुर्घटनामा स्कूटर चालक चन्द्रगिरी 12 बस्ने 40 वर्षीय दीपक नेपाल र स्कूटरमा सवार चन्द्रगिरी 14 बस्ने 56 वर्षीय सुभद्रा कुमारी नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ललितपुरको ग्वारकोमा रहेको बीएनडबी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले इरानमाथि गर्दै आएको आक्रमण रोकिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। ब्रेन्ट क्रूड तेलको भाव 5% धेरैले घटेर प्रति ब्यारेल $91 आसपासमा झरेको छ। अमेरिकाले आक्रमण रोकेपछि इरानले पनि क्षेत्रीय देशहरूमाथिको प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। यसबाट युद्ध विराम कायम हुने र हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने आशासँगै धेरैजसो एसियाली शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ। अहिले चीनको पहलमा पाकिस्तानले दुवै देशबीच शान्ति वार्ता गराउन बढ़ाउन प्रयास गरिरहेको खबर छ। यसैबीच इरानसँगको युद्धमा अहिलेसम्म 18 जना अमेरिकी सैनिकको ज्यान गएको छ भने 624 जना घाइते भएका छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार गएको फेब्रुअरी 28 शुरू भएको एपिक फ्यूरी र जुलाई महिनामा पुनः शुरू भएको सैन्य अभियानका क्रममा यी क्षति भएका हुन्। गएको जुलाई 7 हर्मुज जलमार्गमा व्यापारिक पाइन जहाजमाथि इरानले आक्रमण गरेपछि दुई देशबीच पुनः तनाव चुलिएको थियो। अमेरिकाले आक्रमण रोकेपछि अहिले खाड़ी क्षेत्रको तेल उद्योग र पानी जहाज आवत जावतले भने केही राहत पाएका छन्।
6: नेपाल दर्पणमा अब केही खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो सेटमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 को सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 अंक सहित तालिकाको पुछारमा छ। 6 सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पछि बुधबार 13 हुनेछ।
5: आईसीसी क्रिकेट विश्वकप लीग 2 नामिबियासँगको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। नेदरल्याण्डसको उट्रेचमा अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 47 एक बलको खेल सकेर 4 विकेट गुमाएर 190 रन बनाएको छ। अहिले चलिरहेको श्रृंखलामा नेपाल र नामिबिया दुवै टोलीको यो तेस्रो खेल हो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो। यस श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि बुधबार नेदरल्याण्डसँग खेल्नेछ। लीग टूको तालिकामा नेपाल र नामिबिया दुवैले 30 खेलमा 24 अंक जोडेका छन्। नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 7 स्थानमा छ। नेदरल्याण्ड 30 खेलमा 36 अंक सहित तेस्रो स्थानमा छ।
6: र फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्व संस्था र विश्वकप बारे घृणा र गलत हल्ला फैलाउनु यसको साटो ध्यान गर्न प्रार्थना गर्न वा फुटबल हेर्न आलोचकहरूलाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामको पोस्ट मार्फत विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष इन्फान्टिनोले कलम कापी र स्क्रीनको पछाडि बसेकाहरूलाई सम्बोधन गर्दै उनीहरू घृणाको बिउ रोप्न व्यस्त रहँदा फिफाले भने विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन गरिरहेको बताउनु भएको छ।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपील। सुरक्षा स्थिति मजबूत बनाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन। सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो।
5: नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा। सड़क यातायातमा नयाँ युगको शुरूआत। पहिलो चरणमा आपतकालीन गाड़ीलाई मात्र प्रवेश अनुमति।
6: आवश्यकता भन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकोले अभाव नहुने भनाई।
5: अमेरिका र इरानले एक अर्कामाथि आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक।
6: र काबा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
4: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
5: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
0: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98691-77-77। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।
6: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाप झैं।

हाँसवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाब परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला साँझको 7 बजेको छ।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01

0: 5421760 सम्पर्क गर्नुहोस्।
1: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441461।
0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ, भाग छ।

0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: अशोक साल र ढुक्क नारे बल्ली
4: हाँ त पोर्सालिक बात सम्झो त आम हिन्दो लक्ती रहर बरा पानी बस्दा बेला अस्ति चिम कहाँ रहेक जाए त सोचो त लट्ठी ठिक कम घर डान डान पानी बर्से टिकी मन छटपटाइ लाग
3: हाँ त धन्न ब्यालम डिक ठिकम से सुरक्षित ठाउँ मस्तर रली नारी बत्ती
4: हाँ हो बदा
5: बर्खक ब्यालम बहिन ढ्यार जोखिम रहत उह मार बहिया से बचकला पहिला सावधानी अपनाए लद्या खोलम पानी बरहल बाकल से सावधान रहिए एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक छोटे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यार हुलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
6: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
7: गंगा के रेडियो ठों ठों के आवाज रेडियो टाइगर 90.2 मेगाहर्ट्ज़।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम यति बेला रात्रिको 8 बजेको छ।
1: यस साइन्सेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
3: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भरिगाउँमा जाने नि।
4: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
5: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482-79774।
7: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
8: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
7: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
0: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
9: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद, थोक तथा फुट

0: मा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201111।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

I'm going to go to the hospital.

I'm not going to be able to do that.

I'm gonna go to the bathroom.

0: गर्जन छ सधैँ
1: बाबु झैं
0: रेडियो टाइगर 99.2 MHz।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाबु झैं।
3: जहिले पनि यस्तै गर्छ एक बिहानै र संसारै
4: को हो यो
5: सामुदायिक सूचना नेटवर्क CIN साझा खबरको साथमा आएका छौ।
6: सुन्न नबिर्सनु है
5: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
7: साझा खबर अब सारा नेपाल तपाईसँग।
8: पूर्वको मेची पश्चिमको महाकाली
9: सिटीमा सम्पर्क गर्नुहोस् तपाईँ 11:15 मा

0: बीबीसी नेपाली सेवाको साझ पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीमा उत्पन्न तनाव बीच सीडीओ सहित सुरक्षा प्रमुखमा हेरफेर, मानव अधिकार आयोगले थाल्यो अनुसन्धान।
1: बच्चाको सामान्य अनुगमनको आधारमा के देखिन्छ, अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाएको छ।
0: के एमाले र नेकपा बीचको तीन बुझे सहमति वाम मोर्चाको प्रस्थान बिन्दु हो?
2: अहिले नै हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
0: नेकपाका नेता वर्षमान पुन र अन्तर्राष्ट्रिय प्रसंगमा भारतमा सरकारले पछिल्लो सहमति उल्लंघन गरेको सीजेपीको आरोप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कार्यवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लंघन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बंगाल र असम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन इथिराज भन्छन्, आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लंघन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई। अनलाइन कक्रोच जनता पार्टी सीजेपीले परीक्षा प्रश्न पत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी शहर बोर्डो तर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरू मध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन नुनियाकले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ़ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लड़ाईमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेजले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुशी, उत्साह र एकताको भावनालाई व्यवस्था गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिना प्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन्। र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले संघीय सरकारसँग तनाव बढ़दै गएका बेला 40 करोड़ डलर भन्दा बढ़ीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अदिस अबाबाले शान्ति सम्झौता उल्लंघन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राती दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाडौँ बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा संघ सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताएकी छन्। हुन्दाअनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले
1: घटनाको जानकारी पाउनसाथ राष्ट्रिय मानव अधिकार आयोगको टोली घटनास्थलमा गएको थियो र त्यहाँ गएर अझै त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू तथा सिभिल सर्भिसमा भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाएको छ।
0: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनु
1: फाइन्डिङ नै सकेको स्थिति त होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बीचमा त्यो समुदायको बीचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोडबल सबैले लाग्नुपर्छ चाहिँ अनुमान गरेर लिइरहेका छौँ।
0: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपमा कम्तीमा एकजनाको ज्यान गएको छ भने नौजना सर्वसाधारण, नेपाल प्रहरीका दश र सशस्त्र प्रहरीका पाँच गरी चौविसजना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन, अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिले आएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी सञ्जय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वसमान पुललाई सोधेका छन्।
2: बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति संकटै, राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौं भनेका थियौ, कंग्रेस साथीले मान्नु भएन, नमाने भएपछि अब त्यो डेडलकलाई फुकाएको हो। खासमा
4: पनि तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न, थचारिन्छौ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
2: हो, हामी सत्ताको खेलमै थिएनौ, दुई वर्षदेखि प्रतिपक्षीय रूपमा सबै प्रदेशमा थियौं र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बीचमा धेरै समस्या आयो, हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौ, तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सुरुपछिमा त बजेट पनि शून्यमा गएको, बजेट होलिजीको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको, त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको, यस्तो बेला हामीले जसरी संकट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो। खासमा चाहिँ हामी त्यति धेरै चासो यो दुई वर्ष बीचमा लिएका पनि थिएनौ, त्यो त आम व्यवहारले नै देखाएको छ, जनताले देखेको छ नि त।
4: चासो नलिँदा पनि खेल त खेलिहाल्नु भयो,
2: होइन खेल खेलेकै होइन, यसपटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तिनवटा मिलौँ, हामी सपोर्ट गरौँ, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौँ भनेका थियौँ। त्यो सम्भव नभएपछि कंग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौँ भनेपछि मध्यवधिमा जाउँ त भन्दा राम्रो हुँदैन, अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला जनतामाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको
4: हो। पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के अरे नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
2: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। यो पाँचवटा जो सहमति गरी यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कङ्ग्रेसको छ, कङ्ग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीले सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
4: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नु भएको छ, यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थ्याइरहेका छन्। त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
2: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउनु हो भन्नु त मिलेन। राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढंगले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको संकटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकारी गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने, तर अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकारीको लागि भन्दा पनि तत्कालको सहकारी हो।
4: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछ, न प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको हो?
2: होइन होइन, यस बीचमा त दुई वर्षदेखि त कंग्रेस र एमालेकै सरकार थियो सबै प्रदेशहरूमा। त्यसो भन्नुको अर्थ कंग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यो वामपन्थीहरू मिल्दा चाहिँ शंका गर्ने अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यसो अघि भन्न त त्यो राजनीतिक रूपले पनि त पूर्वाग्रही देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि कि आकाश खस्छ। त्यो वामपन्थीहरू मिले, सैद्धान्तिक रूपले निकट भएकाहरू मिल्यो भने आकाशै त खस्दैन नि त, यसलाई अन्यथा पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको हो।
4: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
2: होइन, अहिले हतार हुन्छ त्यो भन्नुलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ। होइन, हामी अलिक विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्न पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतार हुन्छ।
0: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट शुरू गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युत

0: अवस्थामा सिजेटीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरूद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सिजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
1: यसको साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
3: Radio Tiger Studio Time. यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनु भएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

प्रभुसँग सोधौ है त दुई चारवटा कुरा, पहिला त प्रभुको शरण लौ रक्षा गर न, पहिला त प्रभु